का साथ स्वाध्याय प्रवचनलाई पनि लिइएको छ र स्वाध्याय अनि प्रवचन पनि तप हो, किनकि आफूले पढ्नु र अरूलाई त्यसको बारेमा प्रवचन दिएर जनाउनु पनि तप हो। त अन्तमा पुनः स्वाध्याय प्रवचनलाई नै तप बताइएको छ यी वाक्यहरूमा। र यसको मर्म यो हो कि स्वाध्याय र प्रवचनका बिना सबै तप अधुरा छन्, किनकि स्वाध्याय पनि आवश्यक छ, स्वाध्यायबाट नै उसले जान्न सक्दछ र प्रवचनबाट उसले चाहिँ जनाउन सक्दछ र जान्न सक्दछ, अरूको प्रवचन सुनेर जान्न सक्दछ, आफूले सिकेका कुराहरूलाई आफूले जानेका कुराहरूलाई प्रवचनको माध्यमले अरूसम्म पुर्याएर जनाउन सक्दछ, त्यसलाई पनि यहाँ तप भनिएको छ। यदि स्वाध्याय र प्रवचन छैन भने बाँकी सबै जो माथि गिनाइएका तपहरू छन् यी सबै अधुरा छन्, तप चाहिँ हुन् तर पूर्ण होइनन् भन्न चाहिँ खोजिएको छ। स्वाध्याय र प्रवचनबाट ती पूरा हुन्छन्, बाँकी जति पनि तपको बारेमा भनिएको छ ती सबै पूरा हुने आधार माध्यम भनेको स्वाध्याय र प्रवचन हो। अत स्वाध्याय र प्रवचन मुख्य तप हो। महर्षि मनुको भनाइ छ कि जुन व्यक्ति नित्य प्रति स्वाध्याय गर्दछ ऊ नङदेखि शिखरसम्म तप गर्दछ भनिएको छ र यसको प्रमाणको रूपमा चाहिँ मनुस्मृति अध्याय 2 श्लोक संख्या 167 भनिएको छ, आहैव स नखाग्रेभ्य परमं तप्यते तपः यस्रग्व्यपि द्विजोधीते स्वाध्यायः शक्तितिन्वहम्। तो ज्ञान नै परम तप हो, अतः जुन व्यक्ति तपको भट्टीमा स्वाध्याय प्रवचनको ज्वालामा जलेर किल्विष शून्य अथवा पाप शून्य, उसको भावनामा पाप जन्मिँदैनन्, त्यस्तो जो भइसकेका छन् ती श्रिताश इद वहन्तस्तप समाशत परिपक्व भएर उसलाई धारण गर्दै उसलाई प्राप्त गर्दछन्। तपद्वारा आफूलाई उज्जवल विमल निर्मल बनाएर उसलाई आत्मसात गर्नेहरू नै त्यस आनन्दलाई प्राप्त गर्दछन्, अरूलाई चाहिँ सम्भव छैन भनिएको छ। त यसैले यदि हामी अध्यात्मको क्षेत्रमा जान चाहन्छौ, अध्यात्मको बाटोमा जान चाहन्छौ भने सबभन्दा पहिला मानिसले एउटा कुरा चाहिँ बुझ्न आवश्यकता के हो त भने उसले संसारका तीनवटा अनादि जो सत्ता छन् उसलाई जान्नुपर्ने हुन्छ, त्रैतवाद जसलाई भनिन्छ। उसले ईश्वरलाई जान्न आवश्यक छ, ईश्वर के हो, उसले जीवलाई जान्न आवश्यक छ, जीव के हो, उसले प्रकृतिलाई पनि जान्न आवश्यक छ। त त्यसैले जबसम्म यी तीनवटैको अलग अलग जुन सत्ता छ, यो अलग अलग सत्तालाई जबसम्म मान्छे बुझ्ने प्रयास गर्दैन, जान्ने प्रयास गर्दैन, तबसम्म उत्तपको आधारमा पुग्न सक्दैन, किनकि यी जान्नका लागि चाहियो स्वाध्याय। के को स्वाध्याय गर्ने? कुनै अश्लील किताबहरू पढेर यो जानिँदैन, स्वाध्याय सत्यशास्त्रको गर्न आवश्यक छ। जबसम्म हामी सत्यशास्त्रको अध्ययन गर्दैनौं तबसम्म चाहिँ यी प्राप्त हुन सक्दैनन्। र अर्को कुरा के हो त भने सत्शास्त्रको तात्पर्य के हो, हरेक मनुष्यका लागि जहाँ समान किसिमको ज्ञान प्रदान गरिएको छ, विद्या दिएको छ, त्यो सत्शास्त्र हो। जहाँ व्यक्ति व्यक्तिमा समुदाय समुदायमा भिन्नता देखाउने किसिमका र हाम्रा जो बाह्य चिन्ह छन् ती चिन्हहरूको आधारमा अलग देखाउने जो प्रक्रिया छ ती त्यसका आधार होइनन्, त्यसले जोड्दैन, त्यसले निरन्तर तोडिरहेको हुन्छ, किनकि हरेकले के चाहन्छ कि सकेसम्म मैले अवलम्बन गरेको जो मार्ग छ यो मार्गमा सबै आउन्, उसको त्यो चाहना हुन्छ र उसले सोच्छ यही मात्रै सबै कुरा छ, अन्त कहीँ छैन, जो यसमा आउँदैन उसको कल्याण छैन भन्छ उसले, तमामले बोलिरहेको हामी पाउँछौ। तर त्यसो होइन, किनकि उसले अवलम्बन गरेको मार्ग पनि गलत हुन सक्दछ। यदि उसमा केवल आफ्नो मार्गको मात्रै चरित्र चित्रण छ भने, उसको आफ्नो बाह्य चिन्हको मात्रै कुराहरू छ भने, त्यो बिना मुक्ति नै छैन भन्ने किसिमको एउटा त्यस्तो बनाइन्छ, त्यो केवल साम्प्रदायिक मात्रै हुन्छ। त्यसैले सत्शास्त्रको वास्तविकता के हो त भने जहाँ मनुष्य मात्रका लागि उपदेश गरिएको छ त्यही सत्यशास्त्र हो, त्यसैको स्वाध्यायबाट नै मानिस तपस्वी बन्न सक्दछ।
यो यसको आशय हो। त मानिसहरूले यद्यपि संसारमा आक्षेप लगाउन कोही कमी छैनन्, आक्षेप हरेकले लगाउँछ, कहीँ न कहीँ उसले चाहिँ आफूले जानोस् नजानोस् अथवा कुनै स्वार्थी व्यक्तिहरू त्यसका विषयमा त्यस्तो प्रकारको चाहिँ अपव्याख्या गरेर पस्केका छन् भने पनि ऊ त्यसैलाई आधार मानेर अनि त्यहाँ चाहिँ पक्षपोषण पक्षपातको पक्षपोषण गरिरहेको हुन्छ। जस्तो वेदका विषयमा धेरैले फरक फरक तरिकाले बोलिरहेको पाइन्छ। आज संसार भनेको आफ्ना विचारहरूलाई राखेर हरेक सम्मान पुर्याउन सक्ने सजिलो माध्यम सबैका लागि दिएको छ संसारले, आधुनिक विज्ञानले सबैका अगाडि पस्किएको छ र त्यसको प्रयोग गरेर मानिसले आफ्नो अधुरो ज्ञान, आधा ज्ञान, अल्प ज्ञान, जसले उसले पूरा पढ्दै पढेन, जान्दै जानेन, कसैका अनुवाद हेर्यो, आफ्नो खुबी

आश आउँछ र मानव समाज सदैव त्यही अज्ञान अन्धविश्वास र रूढिवादमा फँसिरहन्छ। त्यसबाट माथि उठाउनका लागि पनि वेदको वास्तविक ज्ञान सबैलाई उत्तिकै आवश्यकता छ। जहाँ कुनै प्रकारको पक्षपात छैन त सज्जन वृन्द समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका र हेरिरहनुभएका सम्पूर्ण सज्जनहरूलाई कोटिशः साधुवाद दिँदै र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकारम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पितलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
6: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
9: CIN.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
10: आज 2083 साल साउन 5 गते मंगलबार, जुलाई 21 तारीख सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको अष्टमी तिथि।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
10: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने, सर्वेक्षण पछि भने

0: फोक्सीवा मार्फत जनशक्तिमा गरिने पुँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
1: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग, बजेट कार्यान्वयनमा लाग्न सचिवलाई अर्थमन्त्रीको निर्देशन।
0: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, बुधबार भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू।
1: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण, चारजना भारतीय नागरिकको मृत्यु। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उच्च बिन्दुमा। कंगोमा इबोला संक्रमणले 930 ज्यान लियो।
0: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा अनि तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारले बढ़ी भएका कर्मचारीहरूलाई आवश्यक पर्ने ठाउँमा पठाउने र तत्काल लोकसेवा मार्फत कर्मचारी माग नगर्ने रणनीति बारेको प्रसंग।
1: दरबन्दी कटौतीपछि बढ़ी भएका कर्मचारीलाई आवश्यक अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा हिजो बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालिन शाह प्रधानमन्त्री नियुक्त भए ता पहिलो पटक सचिवहरूको बैठक बसेको छ। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीको मिलान गर्ने र बढ़ी हुनेमा रहने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय समेत गरेका छन्। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ थायी पदपूर्तिका लागि यस वर्ष लोकसेवा आयोगमा माग नगर्ने भनी सचिव बैठकबाट भएको निर्णयबारे थप स्पष्ट पारेको छ। कुनै पदपूर्ति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने सहसचिव एवं प्रवक्ता हेमराज अरियालले निकालेको विज्ञप्तिमा उल्लेख छ। सरकारले साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम रहेको र गरेको र सुक बमोजिम गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सर्वेक्षणको प्रक्रिया शुरू भएको जानकारी दिइएको छ। उक्त सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको पद दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचारी दरबन्दी कम बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने भनी मिति 2083 साउन 4 गतेको सचिव बैठकबाट निर्णय भएको सम्बन्धमा यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएको, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने व्यवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ, विज्ञप्तिमा भनिएको छ।
0: यसैबीच सरकारले साबिकमा कायम रहेका सार्वजनिक विधाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार 2 विदा दिने व्यवस्था लागू भए पश्चात साबिकका अन्य विधाहरूको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्द बहादुर कार्की मुख्य सचिव भएपछि बसेको सचिवहरूको हिजोको बैठकले यस्तो निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्य सचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ। गठित कार्यदललाई साबिकका सार्वजनिक विधाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न 15 समयसीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय छ। हप्तामा 2 विदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्य सम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य विदाहरूलाई व्यवस्थित र परिमार्जन गर्न कार्यदल गठन गरिएको हो।
1: अर्थमन्त्री स्वर्णिम वाग्ले 7% पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन आयोजना योजना सम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट 5 वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको शुरूआत भएको भन्दै उहाँले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन समेत दिनुभयो। तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उहाँको निर्देशन छ। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यावहारिक कठिनाई निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढ़ाउन उहाँले सचिवहरूलाई आग्रह समेत गर्नुभएको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अबन्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धी मन्त्रालयलाई प्रत्यायोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
0: पछिल्लो समयमा देखिएका बजेट खर्च सम्बन्धी समस्या समाधानका लागि सरोकारवाला निकायले पटक पटक जोड़ दिँदै आएका छन् र त्यस अनुसारको सुधार भने हुन सकिरहेको छैन। अर्थमन्त्री लगायत अरू सरोकारवाला निकायले पनि मातहतका निकायलाई चालू आर्थिक वर्षको बजेट खर्चमा सुधारका लागि अनुरोध गर्दै आएका छन् तर हरेक आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा बजेट खन्याउने र विकास निर्माणका काममा सम्झौता गर्नुपर्ने अवस्था अझै हट्न सकेको छैन। यो समस्याको समाधानका लागि गर्न सकिने काम र भइरहेको अभ्यासका बारेमा सीआईएनसँग कुराकानी गर्दै अर्थविद डिलीराज खनालले भन्नुभयो,
3: खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गर्छ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को त्यसको पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजीगत खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजीगत खर्चको लक्ष्य घटाउँदै त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो। अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा यसले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा त प्रणालीगत रूपमा कानून अरू अरू पार्टीमा चाहिँ सुधार गर्नेतिर सँगै जानु पर्यो। सँगै जुन किसिमको अहिले चाहिँ अब सत्य विस्तारको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँगको हिजोको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान गर्नुपर्ने बताएको बैठकमा सहभागीहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदाका धरोहरलाई सम्मान गर्ने प्रस्ताव।
4: कला कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानु भएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले।
0: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एक अर्कालाई गलाउने रणनीतिमा जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजनाको शुरूआत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
5: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
6: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
5: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
6: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एण्ड म्याथमेटिक्स।
5: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
6: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एण्ड इकोनोमिक्स।
5: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
6: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट एक वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
5: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
6: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
5: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
6: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
5: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
6: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
5: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
6: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
5: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलाली।
7: प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान
1: कार्यक्रम साझा आउटले पार्टीका संस्थापक नेता बीपी कोइरालाको प्रतिष्ठान भवनमा विशेष विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रम तयारी समितिका संयोजक पूर्व उपसभापति प्रकाश मान सिंह रहनु भएको छ। संस्थापन पक्षले पहिलो दिन बागमती करिडोर स्थित यूएन पार्क क्षेत्रमा जलवायु सचेतना जगाउन जुटौं भन्ने नारासहित 5 किलोमिटरको ग्रीन रन प्रतियोगिता तथा प्रकृति, लोकतन्त्र र भावी पुस्ता विषयक विज्ञहरूको सहभागितामा ग्रीन टेबल संवादको कार्यक्रमको आयोजना समेत गरेको छ। भोलि राष्ट्रिय सभा गृहमा नवीन संकल्प

0: देउबा खड्का समूहले पार्टी एकताका लागि अघि सारेका पाँच बुद्धि शर्त समेत सार्वजनिक भएको छ। ती सबै शर्त स्वीकार गर्न संस्थापन पक्ष तयार नभएपछि पार्टी एकताको आधार समेत कमजोर बन्दै गएको नेताहरूको निष्कर्ष छ।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुमनिमा उदासले नेपालमा भएको कला संस्कृति र भौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विधेयकमा सरोकारवाला निकायको सुझावलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशाली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ़ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
1: कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदा विज्ञ वेद यसलाई फेरि सुन्नुहोला। कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदाविद सोम धिमालले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा केही परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको टिप्पणी गर्नुभयो।
3: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौ। यसलाई चाहिँ सुधार्नुपर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना, काप्चा, गाउँपालिका, नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
1: कार्यक्रममा विज्ञ र सरोकारवाला निकायहरूले यस क्रममा समुदायको अग्राधिकार, युनेस्को सूचीकरण सम्बन्धी प्रावधान, बौद्धिक सम्पत्ति, लाभांश वितरण लगायतका विषयलाई समेटेर स्पष्ट रूपमा कानून बनाउन पनि माग गरेका छन्।
0: चालू मनसूनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी कम परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्रै वर्षा भएको हो। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्रै वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरमा 414 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटमा भएको छ, जहाँ 24 घण्टामा 176 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना छ। विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज पानी पर्ने र भोलि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको बताउनुभयो। मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको समेत उहाँले सीआईएमसँग बताउनुभयो।
4: देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मध्य प्रदेशको थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा, तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको हिजो एउटा भव्य कार्यक्रमका बीच शुरूआत गरिएको छ। कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका

0: लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो।
1: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
0: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन रहेको उल्लेख गर्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढ़ाउन भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यापारिक जहाजमाथि आक्रमण भएको जनाएको छ। घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन्। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा जहाजमाथि हमला भएको हो। उक्त घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कड़ा निन्दा गरेको छ। यद्यपि विज्ञप्तिमा उक्त हमला कसले गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन। विदेश मन्त्रालयका अनुसार घटनाका बेला जहाजमा चालक दलका कुल 17 सदस्य सवार थिए, जसमा 5 जना भारतीय नागरिक रहेका थिए। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै फेरि उच्च बिन्दुमा पुगेको छ। यसैबीच मध्यपूर्व युद्धको सम्भावित प्रस्तावको प्रभावको मूल्यांकन गरिएका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा पनि मिश्रित कारोबार भएको छ। गत सातादेखि अमेरिका र इरान बीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब 5 भाग ओसार पसार हुने हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कंगोमा फैलेको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भाइरस संक्रमणका कारण कम्तीमा 36 जना स्वास्थ्यकर्मीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
0: साझा खबरमा अब खेल खबर। राष्ट्रिय गल्फ टोलीका खेलाड़ी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्याण्ड पुग्नु भएको छ। एसियाकै प्रतिष्ठित एएसए गल्फ एकाडेमीमा मुख्य प्रशिक्षक क्रिश आशा वापी मोनपोनको प्रशिक्षणमा अभ्यास हुनेछ। यो प्रशिक्षण 20 एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाड़ीलाई विदाई गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न पनि आग्रह गर्नुभयो। नेपाल गल्फ संघ एनजीएको पहलमा भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी एनओसीको आर्थिक सहयोग प्रदान गरिने पनि उल्लेख गरिएको छ। र 7 एटीटी टेबल टेनिस प्रतियोगिता तथा 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाड़ी थाइल्याण्ड पुगेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस एटीटी समूहको आयोजनामा भएको एटीटी टेबल टेनिसको टीम इभेन्टमा स्वर्ण विजेता महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थाकू तथा 42 राष्ट्रिय टेबल टेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्याण्ड जानुभएको हो। एटीटीले एटीटी टेबल टेनिस स्वर्ण विजेता टोलीका सदस्य र 42 राष्ट्रिय टेबल टेनिसका स्वर्ण र रजत विजेतालाई 5 दिने बैंकक भ्रमणको प्याकेज प्रदानको घोषणा गरेको थियो।
2: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा गरिएको व्यवस्था र सुधारको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब सांस्कृतिक सम्पदा र संरक्षणका लागि कानूनको आवश्यकताको कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि सरकारद्वारा 20 अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग हामीले कुराकानी गरेका छौं।
5: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
6: जसलाई देखिन र सुन्न सकिन्छ,
5: देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यस मध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
6: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
5: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
6: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
5: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
6: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
5: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
6: अहिलेसम्म के भएको थियो त्यसबारेमा
5: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ।
0: भीम नेपालसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने सर्वेक्षणपछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
0: आन्तरिक विवादबीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन
2: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो बुधबारदेखि क्रमशः वर्षा घट्दै जाने नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू
0: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण 4 जना भारतीय नागरिकको मृत्यु अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको फेरि उच्च बिन्दुमा मूल्य, कंगोमा इबोला संक्रमणले 930 जनाको मृत्यु
2: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा र तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको चषक्क शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नयाँ आर्थिक वर्षको शुरूआत भएको छ, आर्थिक वर्षको शुरूआतसँगै विभिन्न करहरू लगाएको छ सरकारले, र तर पनि त्यसलाई नागरिकले जसोतसो बोक्न बाध्य भएकोतर्फ यहाँ संकेत गर्न खोजिएको छ। एउटा खुल्ला मैदान क्षेत्र छ, मैदान क्षेत्रमा एकजना निकै दुब्ला पातला जस्ता देखिने व्यक्ति छन् र कुप्रुक्क परेर हिँड्न खोजिराखेका छन्। उनको पिठ्यूमा तीनवटा ठूला ठूला बोरा राखिएको छ र ती बोरामा एउटामा शिक्षा कर, अर्कोमा विद्युत कर, स्वास्थ्य र मृत्यु कर अर्को बोरामा लेखिएको छ। जसोतसो उनी हिँड्न कोशिश गरिराखेका छन्। तल यस्तो लेखिएको छ, हामी ढुक्क छौं ढुक्क।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट म गीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकबाट। सामुदायिक रेडियोको रणनीतिक योजना निर्माण कार्यशाला राम्रा अभ्यासलाई निरन्तरता दिँदै बाल बालिका कानून र अल्पसंख्यकका विषय उठाउन सुझाव। स्थानीय तरकारी उत्पादनमा कमी आएपछि मूल्यमा वृद्धि, महँगोमा तरकारी किन उपभोक्ता बाध्य। बाजुरामा जीव दुर्घटना, 9 जना घाइते, बुधबारदेखि वर्षा कम हुँदै जाने र शुक्ला फाँटा निकुञ्जमा सर्पर्क विहीन 17 जनाकै सकुशल उद्धार। विषालु जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह। अब खोज खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्य उमादेवी वादीले सामुदायिक रेडियोले महिला, दलित, जनजाति, पछाडि परेकाहरूको मुद्दा उत्थान गरेको बताउनु भएको छ। सामुदायिक रेडियो टीकापुर एफएमको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि आयोजना गरेको कार्यशालाको दोस्रो दिनको कार्यक्रममा सहभागी हुँदै वादीले यी समुदायका मुद्दा थप उत्थान गर्नुपर्ने सुझाव दिनुभयो।
1: समुदाय एफएमको र उमादेवी वादी र वादी समुदायको मुक्त कमलाइटको विषयमा होस्, चाहे दलितको विषयमा होस्, चाहे अरूको विषयमा होस्, समुदाय एफएमले राम्रो काम गरेको छ। यसका दुःखका दिन पनि मैले देखेको छु, आज यसका सुख पनि मैले देखेको छु।
0: दोस्रो दिनको कार्यशालामा महिला, बालबालिका, सुरक्षा, धार्मिक तथा जातीय क्षेत्रका विषय समेटिएका छन्। कार्यशालामा सहभागी सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावले सामुदायिक रेडियोले आध्यात्मिक संघ संस्थालाई सम्मान सहित स्थान दिएको, मानवतालाई सम्मान गर्ने कार्यमा सघाएको बताउनुभयो।
2: वास्तवमा टीकापुर सामुदायिक रेडियोले विगत लामो समयदेखि जो आध्यात्मिक जागरणको माध्यमबाट यस क्षेत्रका विभिन्न आध्यात्मिक संस्थामा, आध्यात्म र धर्ममा फरक छ, धर्म भनेको एक सम्प्रदाय हो, आध्यात्मिकता भनेको एक विशालता हो र जहाँसम्म सुतेको मान्छेलाई जगाउनु बडा सहज हुन्छ, नसुतेर सुतेको बहाना गर्नेलाई जगाउनु बडा गाह्रो हुन्छ। र आध्यात्मिक जागरणको तात्पर्य हामीमा जनचेतना भन्नु, जनचेतना त हामी मात्रै एउटा मानसिक जीवन लिएर हामी जन्मेका हौ, 84 लाख युनिको पनि हामी एउटा भनौँ विश्वास गर्छौ।
0: टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा सदस्य गणेश घरती मगरले सामुदायिक रेडियोले सामर्थ्य अनुसार नागरिक सचेत गराउने काम गरिरहेको, अहिले गरिरहेका कार्यक्रमहरूको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो।
3: समय अनुसार नै यी कार्यक्रमहरू तय गर्नुभएको छ, यसको कार्यान्वयन पक्ष 5 वर्ष कसरी कार्यान्वयन सकिन्छ भन्ने कुरा हुन त हाम्रो तर्फबाट 5 वर्षमा कति गर्न सक्यौँ एकदमको निमित्त बाँकी भएको दिनमा अवश्य पनि जुन गर्नैपर्ने कार्यक्रम छन् ती कार्यक्रमहरूलाई उनीहरू के भन्ने किसिमले के कसरी सम्बोधन गर्न सकिन्छ, कुन ठाउँबाट सम्बोधन गर्न सकिन्छ, त्यसप्रति अवश्य नै हामी सम्बोधन गर्ने नै छौँ।
0: योजना निर्माण कार्यशालामा मुक्त कमलहरीका अगुवा बिन्द्रा चौधरीले निम्न वर्ग, थारू समुदाय, मुक्त कमैया, मुक्त कमलहरी, दलित, अल्पसंख्यक, उत्पीड़ित समुदायलाई समितेर कार्यक्रम र समाचारमा स्थान दिन सुझाव दिनुभयो।
4: आगामी दिनमा निम्न वर्ग, थारू समुदाय, दलित समुदाय, महिला, पिछडिएका, मुक्त कमैया, मुक्त कमलहरी, लैंगिक अल्पसंख्यकसँग जोडिएर काम गर्नुपर्छ। अनि त्यस्तै गरी खोजमूलक, प्रेरणादायक, अनुसन्धानमूलक कार्यक्रम हुनुपर्दछ। उत्पीडित समुदायसँग पुगेर आधारभूत कार्यक्रम ल्याउन खडाइएको हुन्छ। त्यस्तै गरी सुनेको भर मात्रै होइन, लेखेको भरमा समाचार बनाउनुपर्छ। साथै अलि खोजमूलक, अनुसन्धानमूलक आधार बनाएर मात्रै समाचार गर्दा राम्रो हुन्छ। हामीले पनि यो संस्थामा सामुदायिक एफएममा आफूले काम गर्ने फिल्डमा तर यसरी संसार हुन्थेन, तर अहिले सम्बन्धित भाषा एकदम यहाँको पत्रकार सर म्याडमहरूसँग पनि कार्यक्रम हुँदाखेरि हामीले प्रत्यक्ष म्याडम कार्यक्रम छ भनेर जोडेका छौँ र सँगसँगै यो जुन मैले यो कमी कमजोरी छ कसरी हुन्छ, आउने दिनमा बलियो बनाएर जाँदा एकदम राम्रो हुन्छ।
0: धार्मिक संस्थाहरूको तर्फबाट सुझाव राख्दै नेपाल आर्य समाजका सचिव टीकाराम आर्यले सामुदायिक रेडियोमा नियमित रूपमा धार्मिक कार्यक्रम सञ्चालन भइरहेको र यसको निरन्तरता हुनुपर्ने बताउनुभयो।
5: अहिले विगत लामो समयदेखि यो सामुदायिक रेडियो एफएमबाट टिकापुरमा रहेका विभिन्न धार्मिक संस्थाहरूले आफ्नो विचार प्रसारण गरिरहनु भएको छ र यसको जुन दिनदेखि यो प्रसारण शुरू भयो त्यो दिनदेखि नै मैले पनि दिइरहेको छु अत्यन्त राम्रो भएको छ समाजले केही न केही कुराहरू पुगेको छ विशेष गरेर समुदायलाई सुसूचित गर्ने काम सामुदायिक एफएमले गरेको छ र धार्मिक विचारधाराले पनि समाजलाई कमसेकम केही जोड्ने काम चाहिँ यसले गरेको छ यसमा कुनै पनि टिप्पणी गर्नुपर्ने चाहिँ अवस्था छैन सबैले सही समयमा आफ्नो तर्फबाट आफ्नो विचारलाई प्रस्तुत गरिरहनु भएको छ त्यसैले त्यो कुराहरू यसमा उल्लेख छ विगतमा हुँदै आएको छ।
0: बाल कल्याण संघ टीकापुरका कोषाध्यक्ष धनराज साईले सरकारले विक्रम सम्वत 2087 सालमा बालमैत्री स्थानीय शासन घोषणाका लागि काम गरिरहेकाले रेडियोले पनि बालमैत्री स्थानीय शासनलाई प्राथमिकता दिएर काम गर्नुपर्ने विपद तथा बाढ़ीका समयमा बालबालिका जोखिममा पर्ने भएकाले सूचना तथा सन्देश प्रवाहमा ध्यान दिनुपर्ने बालबालिकालाई बेचबिखनको जोखिमबाट जोगाउनका लागि सचेत गराउनुपर्ने बताउनुभयो।
6: समग्र रूपमा त एफएमको धेरै कुराहरू समेटेको छ तर पनि हामीले केही इक्जाम्पलको रूपमा विशेष गरी नेपाल सरकारले 2087 सालसम्म बालमन्त्री स्थानीय शासन प्रबन्धन सम्बन्धी अभियान भएका रहेछन् एफएमको त्यो कुरालाई हाइलाइट गर्यो भने उनीहरूले एकदम यो बालबालिका सहभागिता कुराहरू पनि छ त्यो कुरालाई अब जोड गरेर अलिकति कार्यक्रमहरू पनि प्रसारण गर्न सक्यो भने बालमन्त्री स्थानीय शासनमा बालबालिका पनि धेरै ठुलो कुरा त्यहाँमा हिसाब भएको रहेछ त्यो गर्न सक्यो भने त्यसलाई समेट्न सक्यो भने राम्रो हुन्छ। अब अर्को कुरा चाहिँ हाम्रो यो तराई बेल्ट विभिन्न यो खोला नाला भएको कारण चाहिँ यो विपद तथा बाढीको समय बालबालिका बढी जोखिममा हुन्छ त्यस कारण त्यस्तो समयमा चाहिँ विशेष गरी बालबालिकाहरू विशेष गरी यो नदी नालामा नुहाउन जाने पोखरीहरूमा चाहिँ अब विभिन्न त्यसमा चाहिँ कसरी उनीहरूलाई चाहिँ जोखिमबाट बचाउन सकिन्छ भन्ने हिसाबमा उनीहरूलाई जनचेतनामूलक सन्देशहरू हामी दिन सक्यो भने विपद सम्बन्धी केही सूचनाहरू दिन सक्यो भने त्यसलाई समयमा हामी चाहिँ उद्धार गर्न सजिलो हुन्छ त्यस्तो कुरा जिङ्गलहरू हुनसक्छ त्यस सन्देशहरू चाहिँ हामी प्रसारण गर्न सक्यो भने राम्रो हुन्छ।
0: टिकापुर नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख संगीता शाहले सामुदायिक रेडियोले जातीय लैंगिक मात्र नभई वर्गीय असमानता न्यूनीकरण गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। यसका साथै स्वास्थ्य सम्बन्धी मानसिक स्वास्थ्य प्रवर्धन प्रजनन स्वास्थ्यसँग सम्बन्धित जानकारी बढ़ीभन्दा बढ़ी दिनुपर्ने सुझाव दिनुभयो।
7: जातीय र लैंगिक मात्र नभएर वर्गीय असमानता न्यूनीकरण गर्ने खालका कार्यक्रमहरू पनि रेडियोबाट प्रचार प्रसार भयो भने हाम्रो लैंगिक अल्पसंख्यकहरू अपाङ्गता भएका व्यक्तिहरू पनि मा हुने जुन किसिमको असमानता छ त्यो चाहिँ न्यूनीकरण भएर अब जान्छ कि भन्ने हिसाबले चाहिँ हामीले यस्ता खालका कार्यक्रमहरूलाई पनि आगामी दिनहरूमा चाहिँ यसले चाहिँ अलिकति प्राथमिकता साथ सञ्चालन गरिदियोस् भन्ने चाहिँ हामीले एउटा त्यो राखेका छौँ। त्यसै गरी अर्कोमा चाहिँ हाम्रो यो स्वास्थ्य सम्बन्धीमा चाहिँ हाम्रो यो अहिले महिलाहरू धेरै नै यो मानसिक स्वास्थ्यबाट ग्रसित हुन त हामी सबै नै महिला पुरुषकै हामी सबै नै छौँ तर महिलाहरूलाई गरेर मानसिक स्वास्थ्य प्रबन्धन सम्बन्धी कार्यक्रमहरू चाहिँ सञ्चालन गरिदिनु भयो भने चाहिँ अहिले धेरैजनाहरू चाहिँ मानसिक रोगी हुँदाहुँदै आत्महत्याका घटनाहरू पनि दिनानुदिन बढ्दै गएको हुनाले यो सम्बन्धी चाहिँ जनचेतनामूलक कार्यक्रमहरू हेर्नुबाट चाहिँ सञ्चालन होस् भन्ने छ। त्यसै गरी अब प्रजनन स्वास्थ्य महिलाहरूको लागि चाहिँ एकदमै महत्वपूर्ण विषय हो महिलाहरूको लागि।
0: सामुदायिक परिधि सेवा केन्द्रका अध्यक्ष तारा प्रसाद जोशीले रेडियोमा सञ्चालनमा रहेका कार्यक्रमहरू राम्रा रहेका बताउँदै कानून सम्बन्धी जानकारी दिने कार्यक्रम सञ्चालन गर्न रेडियोको प्रविधि विकासमा जोड़ दिन सुझाव दिनुभयो।
8: जुन अहिले हामीले सञ्चालन गरिरहेका कार्यक्रमहरू सराहनीय छन् र अब यसपछि हाम्रो जुन 5 वर्ष रणनीति भन्ने छ यसमा हामीले आगामी दिनमा गर्नुपर्ने जुन राज्यले निर्माण गरेको कानून छ यो कानून सम्बन्धी कानूनविद अथवा कानूनविज्ञद्वारा एफएमसँग समन्वय गरी मासिक रूपमा जुन तनावले कार्यक्रम राखिदिनु भयो भने सबैले राज्यले बनाएको नियम कानून सम्बन्धी जानकारी हुने हुनाले यो कार्यक्रम राखियोस् भन्ने म यहाँहरूलाई भन्न चाहन्छु। अर्को मानव व्यक्तिको महिला हिंसा तथा लागू सुदूरवेशन सम्बन्धी छ यसमा पनि जनचेतनामूलक किसिमका सन्देशमूलक कार्यक्रम हामीले रेडियो मार्फत प्रचार गर्यो भने अथवा हाम्रो साधनबाट गर्यो भने यो प्रभावकारी भन्ने मलाई लाग्छ। अर्को चाहिँ एउटा यो हाम्रो खबर सङ्कलन भन्ने छ जुन अहिलेको माध्यम ठिक छ अब यसको माध्यम भनेको यो प्रविधिको युग भने हाम्रो यो सकेसम्म प्रविधि अनलाइन मार्फत हामी सूचना सङ्कलन तथा अपराधहरू भएको सूचना सङ्कलन गर्ने प्रविधिद्वारा सङ्कलन गरियोस्।
0: रेडियो सञ्चालक समितिका अध्यक्ष डाक्टर योगेन्द्र बजगाईले सामुदायिक रेडियो नागरिकका राई सुझाव सल्लाहलाई मनन गर्दै हरेक सुझाव कार्यान्वयनका लागि प्रयासरत रहने बताउनुभयो।
9: यो प्रत्येक पाँच वर्षमा यस्ता कार्यक्रमहरू रिपिट हुन्छ। हामीसँग अझै तीन चरणको कार्यक्रम बाँकी छ। हामी दुईटा सत्र मात्रै सिद्ध्या। समाज रूपान्तरण कसरी हुन्छ त भन्दाखेरि, समाज रूपान्तरणको शुरूआत व्यक्तिबाट हुन्छ। व्यक्ति, परिवार, समाज र राज्य, यसको संरचना यस्तो छ। र हामी समाज बिना कोही पनि अस्तित्व रहन सक्दैनौँ, हामी समाज बिना बाँच्न सक्दैनौँ। हामी सामाजिक प्राणी हौ। कुनै बेला मान्छे चार आठ खुट्टाले हिँड्थ्यो, मान्छेको विकासको क्रमसँगै दुईटा खुट्टामा मात्रै घडिएर हिँड्न थालेको र मान्छेको स्वरूप र संरचनामा परिवर्तन भयो। हामी चेतनशील प्राणी हौ, तर हामी चाहिँ के हो भने हामीमा सामाजिकपन जस्तो हामीले जति गर्नुपर्ने हो त्यति हामी गर्न सकिरहेका छैनौँ कि कहीँ चुकेका छौँ कि भन्ने कुरा हो। सामुदायिक एफएम हजुरहरूले दिनुभएका जति पनि राय सुझावहरू छन् युक्तिसँग छन्। टिकापुर सामुदायिक एफएमले हरेक नयाँ कार्यक्रमलाई इम्प्लिमेन्ट गर्न सक्छ, लागू गर्न सक्छ। कुरा के आउँछ क्वेसन मार्क भनेपछि, स्रोत हामी कर्मचारी पनि जति पनि राख्न सक्छौँ होइन, जति पनि राख्न सक्छौँ, स्रोतको अभाव, हामीसँग स्रोत छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर एघार स्थित कामधेनु क्लबको ट्रस्ट भवनको उद्घाटन भएको छ। टिकापुर नगरपालिका एक नम्बर ओडा कार्यालयको ओडा अध्यक्ष मोहन विकले सोमबार ट्रस्ट भवनको उद्घाटन गर्नुभएको हो। ओडा अध्यक्ष विकले क्लबको सक्रियताको प्रशंसा गर्दै ट्रस्ट भवनमा आवश्यक पर्ने झ्याल ढोकाका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा क्लबलाई सहयोग गर्ने दाता सीताराम रिमाल, देवेन्द्र बहादुर शाह, रंगप्रसाद अधिकारी, गणेश शाहलाई सम्मान गरिएको छ। कार्यक्रममा क्लबका परिकल्पनाकार भक्तिराम कोइराला, समाजसेवी सीताराम रिमाल र रंग अधिकारीले मन्तव्य राख्नु भएको थियो। क्लबका अध्यक्ष काशीराम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रबहादुर रावले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष सिलु खतिवड़ाले गर्नुभएको थियो। ट्रस्ट भवन उद्घाटन अघि कामधेनु क्लब टिकापुरकै प्रांगणमा निर्मित त्रिलोकेश्वर शिव मन्दिरमा पूजा अर्चना गरिएको छ। टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको 2,00,000 रूपियाँ र 55,000 श्रमदानबाट ट्रस्टलाई भवनका रूपमा निर्माण गरिएको हो। ट्रस्ट भवनमा बिहान योग गर्ने, दिउँसो विभिन्न समूहहरूको बैठक हुने गरेका छन्। क्लबले युवाहरूलाई समेट्दै धार्मिक सांस्कृतिक कार्य र ज्येष्ठ नागरिकलाई सहयोग पुग्ने कार्य गर्दै आइरहेको छ। जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पनि हिमाली गाउँपालिका क्यूडी स्थित कुवाडी क्यूडी सड़क खण्डमा ढुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुप्र 01001J 1878 नम्बरको जीप दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। घाइते हुनेमा हिमाली गाउँपालिका वडा नम्बर 2 नाती खोला बस्ने 40 धर्मलाल बुढा, वर्ष 31 का मीनराज बुढा, वर्ष 40 को अमर सिंह बुढा, वर्ष 20 की अस्मिता थापा, वर्ष 28 को जंग सिंह बुढा, वर्ष 20 को गोरख रोकाया, वर्ष 27 को लोकेन्द्र बुढा, वर्ष 9 की सुषमा बुढा र जीप दुर्घटना जीप चालक वर्ष अन्दाजी 25 का जनवीर बुढा गरी 9 जना घाइते भएको प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षात क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागले हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा कम हुँदै जाने जानकारी दिनुभएको छ। उहाँका अनुसार आज दिउँसो देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्यान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मध्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका थोरै स्थान वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। खोज खबरमा स्थानीय तरकारी उत्पादनमा कमी आएपछि मूल्यमा वृद्धि लगायतको खबर बाँकी नै छ सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
10: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
11: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
12: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
13: होइन चाइनाजु माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
12: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
13: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
14: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली। खोज खबरमा फेरि पनि स्वागत छ। अहिले बजारमा तरकारी महँगो भएको छ। स्थानीय तरकारी उत्पादनमा कमी आएपछि तरकारीको मूल्य आकाशिएको छ। यहाँका किसानसँग तरकारी उत्पादन घटेकाले बाहिरबाट ल्याउनु पर्ने ढुवानी बढ़ी लाग्ने भएकाले तरकारी महँगो भएको व्यापारीको भनाइ छ। अहिले तरकारी किन्दा महँगो भएको, डेरामा बस्ने विद्यार्थीलाई तरकारी किनेर खान समस्या भइरहेको विद्यार्थी गुञ्जन चौधरी बताउनुहुन्छ।
15: हाम्रो चाहिँ करमसा गिल्ली अझै लौका आलु अन्जाके यी सम्झिनियाके साथ तरकारी हाम्रो महँगै भए अलि सस्तो सस्तोमै आपका गाने हाम्रै फेन पहर न विद्यार्थी न कबु पैसा रह कबु नै रह त मारे से किन्न चाहिँ गाह्रो परत हाम्रो सस्तोमै दिँदै त मजा होइन रहे अलि सस्तोमै।
0: टिकापुरकै कमला नेउपाने पनि तरकारी महँगिएको गुनासो गर्नुहुन्छ। साउन महिनामा माछा मासु नखाने व्रत बस्ने भएर पनि तरकारीको खपत बढ्ने तर मूल्य आकाशिने उहाँ बताउनुहुन्छ।
16: महँगो त महँगै छ, अहिले लास्टै महँगो, पहिलाको भन्दा धेरै महँगो छ तरकारी। मलाई त महँगै लाग्यो तरकारी त, मैले फर्सीको टाउका, आलु, प्याज, टमाटर, अब त्यस्तै केरा सेरा यताउति, केरा पनि महँगो छ लास्टै अहिले। जे होस् यो माछा मासु अब यो साउनमा खाँदैनन् व्रत बस्छन् अनि त्यही हुनाले पनि तरकारीको भाव अलिक बढे जस्तो लाग्यो मलाई।
0: बेमौसमी तरकारी भएकाले तरकारी महँगो भएको, दैनिक रूपमा काम गरेर खाने मानिस महँगो तरकारी खान समस्या भएको टिकापुर एक राजीपुरका विपिन चौधरीको भनाइ छ।
17: तरकारी मुला किन्ला थिए, गोभी किन्ले, अन्य लौका उका किन्ला भाती महँगा भए आजकल अफ सिजनको तरकारी आजकल उचाइदेखि बर्खा समय भयो किनके खैन भने अपन लगाएके उत्पादन गरे फरेन होइन त आजकलको सिजनमा न फरेन खै गाह्रो रह बजारमा किनेर महँगा लाग्यो जान्छ। अब दैनिकी काम गरेको खैन भने अब सबै चिज किनके खाए बेला तरकारी किने बेला महँगा लाग्यो, सबै चिज महँगा भयो। अब व्यवस्थापन गर्न भने नगरपालिका के वार्डको सिक्रेट छमेनकरके व्यापारी खनके उचा उपहीसे जस्तो महँगा अहिलेको हो कि यहाँ के महँगा हो कि बिचुल्या हो कि महँगा हो, महँगा त अधिक महँगै हो। अब नगरपालिका से हिट के वाड़ा से हिट संबंधित मनोहर रेट डर तोक देखल रहता व्यापार बाजार बाजार के रेट तो सहज होने रहा फरक फरक दुकान में फरक फरक रेट से चित्त बुझद
0: तरकारी व्यापारी बालकृष्ण चौधरी बाहर जिला तरकारी ल्याउनु पर्ने ढुवानी खर्च बढ़ी लगने भएकाले तरकारी महंगो में बेच्नु बाध्यता रहेको बताउनुहुन्छ।
18: फर्सी 70 रुपियाँ किलो भाव, चिचन्डा 70 रुपियाँ किलो, सिमला 40 रुपियाँ पाव भाव, चुकुन्डर 100 रुपियाँ किलो भाव, भिन्डी 60 रुपियाँ केजी भाव, करेला 120 रुपियाँ केजी भाव, प्याज 70 रुपियाँ केजी, आलू चाहिँ पहाड़ के आलू 60, यहाँ के आलू 40 रुपियाँ केजी, गोभी 80 रुपियाँ केजी, च्याउ 200 रुपियाँ पाउँछ। बेसिजन हुने कारण पहाड़ साइड कलर से तब मारे अपन हमारे यहाँ नए उत्पादन थोड़ा थोड़े होने कारण से महंगा महंगा में बेचने कारण है ढुवानी सहित पड़ल भाई बाध्यता।
0: अर्का तरकारी व्यापारी रामगोपाल चौधरीले बाहिरबाट ल्याएको तरकारी बढी मूल्यमा र स्थानीय स्तरमा उत्पादन भएको तरकारी सस्तोमा बेच्ने गरेको बताउनुहुन्छ।
19: दूर से आए पहाड़ से अब वहाँ से 12 बुट्टी लगा के महंगा खरीद परत ओर से महंगा बेचना बाध्यता बाटी हमारा उत्पादन हुई तो सस्ता हुई। अब यहाँ के तरकारी चिचरा हुईल भिंडी हुईल कुछ सस्ता बा, अब लौका लौका से बा यहाँ निकल तो लौका से कुछ पहाड़ के लौका से यहाँ लौका सस्ता बा, यहाँ के लौका 50 रुपए किलो, वहाँ के लौका 80 में बेचत परत हमन परत खरीद महंगो परत।

स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले सार्वजनिक गरेको जनचेतनामूलक सन्देशमा वर्षाको मौसममा जंगली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खानयोग्य नहुने उल्लेख गरिएको छ। विषालु च्याउको सेवनले बान्ता, पखाला, पेट दुख्ने, कलेजो तथा मृगौलामा गम्भीर अवसर पर्ने र ज्यान समेत जान सक्ने जोखिम रहेको उहाँको भनाइ छ। उहाँको अनुसार पकाउँदा पनि विषालु च्याउमा रहेको विष पूर्ण रूपमा नष्ट नहुने भएकाले जंगलमा उम्रेका च्याउ कहिल्यै पनि नखान आग्रह गरिएको छ। विषालु र खान योग्य च्याउ छुट्याउन सामान्य व्यक्तिका लागि कठिन हुने भएकाले जंगली च्याउको सेवन नगर्न मन्त्रालयले निषेध अनुरोध गरेको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ। खोज खबरमा जनावास र अरू खबर बाँकी नै छ, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: बुका पिएरै ठ कबु पेन्सिलेरै ठ कबु झलै फटाका आजि ठ का कना हो बाबा फ्यो ओस्ट बाटिन गटिलो ठाउँ से झोला आन्ला से त लड्का सामान निहेरै
1: ओहो ई बुढा लिखने का हुइति जलम भर भर बराइति रहत
0: का हुइ कबु लड़का कपी हेराकै ठ कबु पेन्सिल हेराकै ठ कबु झोलै फटाकै ठ बढ़िया ठाउँ से झोला लाना नि छिक्ठो
1: अरे कहाँ से नानम त
0: कहाँ से लनबो ओ त कहाँ टीकापुर म रलक रटगे यहाँ झोला उडोक मसे वहाँ झिंगलान दिदी कटरास गोर झोला आन्ला बाटी ना कबु लड़का कहाँ पिएरै ना कबु पेन्सिल रहिथिन ना झोला फाटल हुइथिन कहियक आनल झोला दस काटस बाटिन यी बुढोक ढंग कबु पसल छानकन झोला नि आन स्याक ठुइ
1: ल्याल्या मैं अब भी जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: अब बाँकी खबर सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको

0: सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिन थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा प्रशासन सामान्य प्रशासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख रहेको छ। चालू आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकको निर्णय छ। बैठकले धेरै पुराना, असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारिज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। खोज खबरमा पालो अब जनआवाजको आजको जनआवाजमा हामीले साउनमा हरियो पहिरन लगाउने चलन कस्तो लाग्यो भनी केही नागरिकलाई सोधेका छौं।
1: नमस्ते, मेरो नाम कल्पना विष्ट, म टिकापुरबाट बोलिरहेको। साउने पहिलो सोमबार मन्दिरमा गएर पूजा आर्चना गरियो। व्रत बस्नु धेरै राम्रो चिज हो, होइन? भगवान प्रति आस्था गर्नु राम्रो हो, तर धेरै देखासिखी गर्नु चाहिँ राम्रो होइन। सबैलाई के भन्न चाहन्छु भने त्यस्तो देखासिखी नगरौं अनि भगवान प्रति आस्था गरौं, राम्रो पूजा पाठ गरौं। सबैलाई आफ्नैदेखि भगवानले मान्नु पर्छ, जुन ठाउँमा गएर मान्दा पनि हुन्छ। भगवानले मन्दिरमै जानुपर्छ, धाउनु पर्छ, महँगै चिज लगाउनु पर्छ भन्ने हुँदैन। हामीले जस्तो छ आफ्नो हैसियत जस्तो छ त्यस्तै चिजमा टार्नु पर्छ, भगवानले सबैको रक्षा गर्छन्।
2: नमस्ते, मेरो नाम भूमिसरा कुमारी पटाला रावल हो, म टिकापुर नगरपालिकामा बस्छु। हरिया चुरा, हरिया सारी अनि हरियो पहिरन गर्दैमा यहाँ कुनै श्रीमानको आयु बढ्ने या त कुनै मठ मन्दिरहरूमा गएर हरिया चुराहरू लगाएर यो श्रीमानको आयु पनि बढ्दैन। अरू कुराहरू कुनै पनि धर्म संस्कृतिमा नलेखेका कुराहरू, कुनै संस्कृतिमै नभएको कुराहरू जो फैलिरहेको छ, यसको विरोध गर्नुपर्छ। महिलाहरू जागरूक हुनुपर्छ यो विषयमा। धनीहरूले मात्रै गर्ने, गरीबहरूले गर्न नसक्ने अवस्था हुन्छ। विकृति विसङ्गतिको रूपमा गइरहेको बेला यो सोमबारे व्रत नरहेर आफ्नो मनलाई स्वच्छ राख्न सक्यो भने, आफ्नो मन शान्त बनाएर आफूले राम्रोसँग अगाडि बढ्यो भने यो नै भगवान मानिन्छ।
3: नमस्ते, मेरो नाम दिगिरा देवी रावल, टिकापुर। आफ्नो मनदेखि नै बस्ने परम्परा त जहिले नै हो। अब यो देखासिखीमा धेरै नयाँ लुगा, हरिया लुगा भन्ने यस्तो लुगा कपडा लवाई खवाई चाल चलनमा धेरै देखासिखी गरेर केही पनि हुँदैन। आफ्नो रीतिरिवाज, आफ्नो परम्परा, यो आफ्नो मनदेखि नै आफूले भगवान प्रति आस्था राख्ने आफ्नो भावना हो। तर कुनै दिदी बहिनीले अब यस्तो देखासिखी धेरै गरिराखेको देखिन्छ। श्रीमानको आयोको लागि हामी व्रत बस्छौँ। हरियो लुगा लगाउँदैमा श्रीमानको लामो आयो हुन्छ भनेर हुँदैन, तर मन सफा हुनुपर्छ। श्रीमान प्रति आफ्नो माया प्रेम धेरै
4: नमस्ते, मेरो नाम कमला कुँवर, म ब्लक नम्बर 19 टिकापुरमा बस्छु। साउने संक्रान्ति महिलाहरूको विशेष धार्मिक आस्था बोकेको महिना हो। हरियो चुरा, हरियो पहिरन लगाउँदैमा श्रीमानको आयु लामो हुन्छ भन्ने सोचाइ गलत हो। हरियो चुरा, हरियो पोते नलगाए पनि श्रीमानको आयु त्यसै लामो हुन्छ। यो संस्कृति भन्दा पनि विकृतितिर गइरहेको छ। पहिले व्रत बस्ने चलन थिएन, अहिले यो संस्कृतिका नाममा विकृति निम्तिएको छ। आर्थिक स्थिति कमजोर भएका महिलाहरूलाई पनि त्यस्तो पहिरन लगाउन रहर इच्छा हुन्थ्यो होला, तर यो हरियो पहिरन लगाएर सोसल मिडियामा हाल्ने त्यस्तो गर्नु राम्रो होइन।
0: यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सामुदायिक रेडियोको रणनीतिक योजना निर्माण कार्यशाला, राम्रा अभ्यासलाई निरन्तरता दिँदै बाल बालिका कानून र अल्पसंख्यकका विषय उठाउन सुझाव। स्थानीय तरकारी उत्पादनमा कमी आएपछि मूल्यमा वृद्धि, महँगोमा तरकारी किन्न उपभोक्ता बाध्य। बाजुरामा जीप दुर्घटना, 9 जना घाइते, बुधबारदेखि वर्षा कम हुँदै जाने। शुक्ला फटानी कुञ्जमा सम्पर्कविहीन 17 जनाकै सकुशल उद्धार र विषालु जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म गीता विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो मुसाको दिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
6: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
7: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
5: कता छ त त्यो
7: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
5: फोन नम्बर कति हो भाइ
7: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98 65 69 20 26
8: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर। भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर संचालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।

0: के तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही साउन 9 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या।

0: स्वास्थ्य परामर्श तथा उपचार गरिने
1: डाक्टर आउने दिन साउन 9 गते शनिबार
0: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टर द्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
1: स्थान मनीष मेडिकल हल अस्पताल रोड टिकापुर कैलाली सम्पर्क फोन नम्बर 9860071024 र 9806477417

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: के तपाई चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
2: अब टीकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
3: यही साउन 9 गते शनिबारका दिन
2: मनिष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
3: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
1: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टीकापुर, कैलाली। सम्पर्क फोन नम्बर 98600071024 र 98046770417।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ।

0: झरीका बेला खोलानाला बढ्ने र थुनिने हुन सक्छन्। यसले तपाईँ बसेको ठाउँ वरपर बाढी आउन सक्छ। तपाईँका ठाउँमा बाढी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाइ भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा पोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बस्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाइ भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाईँ बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढाबुढी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।
1: के तपाईँलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
4: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: राम ढुंगाना के अध्यक्षता में कार्यक्रम संचालन सचिव चंद्रबहादुर रावल करलर हैं कलसे स्वागत उपाध्यक्ष शिलु खटिरा करलर हैं ट्रस्ट भवन उद्घाटन आगे कामधेनु क्लब टीकापुर के प्रांगण में निर्माण त्रिलोकेश्वर शिव मंदिर के पूजा अर्चना करगिल बा टीकापुर नगर पालिका एक नंबर वाड़ा कार्यालय के 2,00,000 रूपया और 55,000 के श्रमदान से ट्रस्ट भवन निर्माण करगिल खुद ट्रस्ट भवन में बिहान के योग करना दोपहर के तमाम समूह के बैठक करना क्लब से युवा हुकरण समेत समेती धार्मिक सांस्कृतिक काम और ज्येष्ठ नागरिक हुकरण सहयोग पुगना काम करते आयल बा खोज खबर में एक घड़ी विश्राम विश्राम पास फिर से भी सुनते रह सामुदायिक रेडियो टीकापुर एफएम
1: टीकापुर बहुमुखी कैंपस में नया विद्यार्थी भर्ना खुल्यो
2: टीकापुर बहुमुखी कैंपस में स्नातक तह का विभिन्न शैक्षिक कार्यक्रम में शैक्षिक सत्र 2083-84 में नया विद्यार्थी भर्ना का लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा संबंधित सबैका लागि जानकारी गराइन्छ
1: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
2: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
1: प्रवेश परीक्षा संचालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
2: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
2: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
2: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्ययन क्यूए प्राप्त सरकारी क्याम्पस
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
2: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
2: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
2: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
1: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
2: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
1: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली
3: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
4: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
3: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको धड्कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लि सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बम बहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091562728 97

0: एफएम।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नल

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: साउन 16 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भुवा जागिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी न पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आंशिकले कत्रा सुगर बनाएकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864 41208 ओ 9846 39261।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
6: वडा नम्बर 1, नयाँ नेपाल आधारभूत विद्यालय, एकतापुर, साउन 5 र 6 गते।
5: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
6: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते।
5: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
6: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
6: वडा नम्बर 4 को कार्यालय, साउन 17 देखि 19 गतेसम्म।
5: वडा नम्बर 2 को कार्यालय, साउन 20 देखि 25 गतेसम्म।
6: वडा नम्बर 3 को कार्यालय, साउन 26 देखि 28 गतेसम्म।
5: वडा नम्बर 5 को कार्यालय, साउन 29 देखि 31 गतेसम्म।
6: वडा नम्बर 6 को कार्यालय, भदौ 1 गतेदेखि 3 गतेसम्म।
5: वडा नम्बर 7 को कार्यालय, भदौ 4 देखि 6 गतेसम्म।
6: वडा नम्बर 8 को कार्यालय, भदौ 7 देखि 9 गतेसम्म।
5: र वडा नम्बर 9 को कार्यालय, भदौ 10 देखि 11 गतेसम्म।
6: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
6: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018188, 98485015 र 98486134.
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
1: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर,
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcTikapur@gmail.com।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा, आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: ल मलाई त साँपले टोक्यो नि, मर्ने भए म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
0: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479, 98246 25 32। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246 68 25।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
4: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्राविधिक टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088888, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भुवाको मंगलसूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, फोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
4: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए
1: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
6: साउन 16 गते तेस्रो शनिवार का दिन
7: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
7: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
6: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
8: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98680008 र 98253772।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सामुदायिक रेडियोको रणनीतिक योजना निर्माण कार्यशाला, राम्रा अभ्यासलाई निरन्तरता दिँदै बाल बालिका कानून र अल्पसंख्यकका विषय उठाउन सुझाव, बाजुरामा जीप दुर्घटना 9 जना घाइते, बुधबारदेखि वर्षा कम हुँदै जाने र शुक्लाफाटा निकुञ्जमा सम्पर्कविहीन 17 जनाकै सकुशल उद्धार। अब मध्याह खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्य उमादेवी वादीले सामुदायिक रेडियोले महिला, दलित, जनजाति, पछाडि परेकाहरूको मुद्दा उठान गरेको बताउनु भएको छ। सामुदायिक रेडियो टीकापुर एफएमले चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि आयोजना गरेको कार्यशालाको दोस्रो दिनको कार्यक्रममा सहभागी हुँदै वादीले यी समुदायका मुद्दा थप उठान गर्नुपर्ने सुझाव दिनुभयो। दोस्रो दिनको कार्यशालामा महिला, बालबालिका, सुरक्षा, धार्मिक तथा जातीय क्षेत्रका विषयमा समितिएका छन्। कार्यशालामा सहभागी सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले सामुदायिक रेडियोले आध्यात्मिक संघ संस्थालाई सम्मान सहित स्थान दिएको, मानवतालाई सम्मान गर्ने कार्यमा सघाएको बताउनुभयो। टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा सदस्य गणेश घरती मगरले सामुदायिक रेडियोले सामर्थ्य अनुसार नागरिक सचेत गराउने काम गरिरहेको, अहिले गरिरहेका कामहरूको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो। योजना निर्माण कार्यशालामा मुक्त कमलरीका अगुवा बिन्द्रा चौधरीले निम्न वर्ग, थारू समुदाय, मुक्त कमैया, मुक्त कमलरी, दलित, अल्पसंख्यक, उत्पीड़ित समुदायलाई समेटेर कार्यक्रम र समाचारमा स्थान दिन सुझाव दिनुभयो। धार्मिक संस्थाहरूको तर्फबाट सुझाव राख्दै नेपाल आर्य समाजका सचिव टीकाराम आर्यले सामुदायिक रेडियोमा नियमित रूपमा धार्मिक कार्यक्रम सञ्चालन भइरहेको र यसको निरन्तरता हुनुपर्ने बताउनुभयो। बाल कल्याण संघ टीकापुरका कोषाध्यक्ष धनराज साईले सरकारले विक्रम सम्बत 2087 सालमा बाल मैत्री स्थानीय शासन घोषणाका लागि काम गरिरहेकाले रेडियोले पनि बाल मैत्री स्थानीय शासनलाई प्राथमिकता दिएर काम गर्नुपर्ने, विपद तथा बाढ़ीका समयमा बालबालिका जोखिममा पर्ने भएकाले सूचना तथा सन्देश प्रवाहमा ध्यान दिनुपर्ने, बालबालिकालाई बेचबिखनको जोखिमबाट जोगाउनका लागि सचेत गराउनुपर्ने बताउनुभयो। टीकापुर नगरपालिकाका महिला बालबालिकाका शाखा प्रमुख संगीता शाहले सामुदायिक रेडियोले जातीय, लैंगिक मात्र नभई वर्गीय असमानता न्यूनीकरण गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। यसका साथै स्वास्थ्य सम्बन्धी, मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्यसँग सम्बन्धित जानकारी बढ़ीभन्दा बढ़ी दिनुपर्ने सुझाव दिनुभयो। सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तारा प्रसाद जोशीले रेडियोमा सञ्चालनमा रहेका कार्यक्रमहरू राम्रा रहेका बताउँदै कानून सम्बन्धी जानकारी दिने कार्यक्रम सञ्चालन गर्न, रेडियोको प्रविधि विकासमा जोड़ दिन सुझाव दिनुभयो। रेडियो संचालक समितिका अध्यक्ष डाक्टर योगेन्द्र बजगाईले सामुदायिक रेडियो नागरिकका राय, सुझाव, सल्लाहलाई मनन गर्दै हरेक सुझाव कार्यान्वयनका लागि प्रयासरत रहने बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आफ्नै सरकार अल्पतमा परे पनि तत्काल राजीनामा नदिने र संविधानले व्यवस्था गरेको प्रक्रिया अनुसार अगाडि बढ़ने तयारीमा रहेका छन्। चालू आर्थिक वर्ष 2083-84 को बजेट पारित गर्ने क्रममा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एमाले सहयोग नगरेपछि मुख्यमन्त्री शाहले एमालेबाट सरकारमा रहेका 4 जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यस लगत्तै एमाले असार 31 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्मतमा परेको हो। संविधान अनुसार सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले 30 दिनभित्र प्रदेश सभाबाट पुनः विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहले साउन 30 गतेभित्र विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न नसके सरकार स्वत ढल्नेछ। मुख्यमन्त्री शाह नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम नियुक्त भएका हुन्। यसअघि पनि तत्कालीन नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएर सरकार जोगाएका थिए। तर यसपटक भने नेपाली कांग्रेससँग मात्र 17 जना प्रदेश सभा सदस्य रहेकाले बहुमत जुटाउन चुनौती देखिएको छ। प्रदेश सभामा सरकार टिकाउन 27 जना सदस्यको समर्थन आवश्यक पर्दछ। ज्ञात होस्, कांग्रेसका 18 जना प्रदेश सभा सदस्य भए पनि प्रकाश बहादुर देउवा लामो समयदेखि अमेरिकामा छन्। अल्मतमा परेपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले तत्काल राजीनामा नदिने स्पष्ट पारे। उनले संविधानले तोकेको प्रक्रिया अनुसार विश्वासको मत लिएर अगाडि बढ़ने बताए। मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार सरकार गठनका लागि नयाँ सत्ता समीकरणको प्रयास अझै जारी छ, त्यसैले तत्काल राजीनामा भन्दा पनि संवैधानिक प्रक्रिया अनुसार सरकार सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। यसअघि मुख्यमन्त्री शाहले नयाँ सत्ता समीकरणका लागि नेकपासँग पनि छलफल गरेका थिए, तर नेकपाले भने मुख्यमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा मुख्यमन्त्री शाहले विश्वासको मत मार्फत सरकार जोगाउने प्रयास गर्ने वा नयाँ राजनैतिक समीकरण बन्ने भन्ने विषयले सुदूरपश्चिम प्रदेशको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ। मध्याह खबरमा स्थानीय तरकारी उत्पादनमा कमी आएपछि मूल्यमा वृद्धि लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018188, 98485015 56 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे,
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलाप कक्षाहरू सञ्चालन गरिने।
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
3: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
0: अब बाँकी खबर। अहिले बजारमा तरकारी महँगो भएको छ। स्थानीय तरकारी उत्पादनमा कमी आएपछि तरकारीको मूल्य आकाशिएको छ। यहाँका किसानसँग तरकारी उत्पादन घटेकाले बाहिरबाट ल्याउनु पर्ने ढुवानी बढ़ी लाग्ने भएकाले तरकारी महँगो भएको व्यापारीकै भनाइ छ। अहिले तरकारी किन्दा महँगो भएको डेरामा बस्ने विद्यार्थीलाई तरकारी किनेर खान समस्या भइरहेको विद्यार्थी गुञ्जन चौधरी बताउनुहुन्छ। टिकापुरकै कमला न्युपाने पनि तरकारी महँगिएको गुनासो गर्नुहुन्छ। साउन महिनामा माछा मासु नखाने व्रत बस्ने भएर पनि तरकारीको खपत बढ्ने तर मूल्य आकाशिने उहाँ बताउनुहुन्छ। बेहोसम तरकारी भएकाले तरकारी महँगो भएको, दैनिक रूपमा काम गरेर खाने मानिस महँगो तरकारी खान समस्या भएको टिकापुर एक राजीपुरका विपिन चौधरीको भनाई छ। तरकारी व्यापारी बालकृष्ण चौधरी बाहिरी जिल्लाबाट तरकारी ल्याउनु पर्ने ढुवानी खर्च बढ़ी लाग्ने भएकाले तरकारी महँगोमा बेच्नु बाध्यता रहेको बताउनुहुन्छ। अर्का तरकारी व्यापारी राम गोपाल चौधरीले बाहिरबाट ल्याएको तरकारी बढ़ी मूल्यमा र स्थानीय स्तरमा उत्पादन भएको तरकारी सस्तोमा बेच्ने गरेको बताउनुहुन्छ। बजारमा अहिले हरियो तरकारी 80 रुपियाँ भन्दा बढ़ी मूल्यमा बिक्री भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशको पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। विभागद्वारा मौसम बुलेटिनका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मंगलबार राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई विभागका केही स्थानमा मध्य प्रदेश तथा कर्णाली पहाड़ी विभागका र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई विभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई विभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय सरदर रेखा चापीय रेखा सरदर स्थानभन्दा हल्का उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ। मौसम विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज दिउँसो देशका हिमाली विभागका केही स्थानमा तथा पहाड़ी विभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मध्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका थोरै स्थानमा वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका 17 जना महिलाको सकुशल उद्धार गरिएको छ। उद्धारका लागि प्रहरी सेना, निकुञ्ज प्रशासन, स्थानीयवासी, ड्रोन र हात्ती समेत परिचालन गरिएको थियो। प्रहरीले वर्षायाममा निकुञ्ज तथा घना जंगलमा नजान र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: के तपाईलाई थाहा छ, एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
6: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
7: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
6: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा।

688 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97 62 48 35 28 उपेन्द्र शाह 98 21 60 24 57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98 57 85 63 22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। अब पुनः बाँकी खबर। जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका क्यूरी स्थित कुवाडी क्यूरी सड़क खण्डमा धुराचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको SUP/01001/1878 नम्बरको जीप दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। घाइते हुनेमा हिमाली गाउँपालिका वडा 2 का नाति खोला बस्ने 40 वर्षको धर्मलाल बुढा, 31 वर्षकी मिजरा बुढा, 40 वर्षको अमरसिंह बुढा, 20 वर्षकी अस्मिता थापा, वर्ष 28 को जंग बहादुर जंगसिंह बुढ़ा, वर्ष 20 को गोरख रोकाए, वर्ष 27 को लोकेन्द्र बुढ़ा, वर्ष 9 की सुषमा बुढ़ा र जीप चालक वर्ष अन्दाजी 25 वर्ष का जनवीर बुढ़ा करी 9 जना घाइते भएको प्रहरीले जनाएको छ। हिमाली गाउँपालिका वडा नम्बर 2 नाति खोला बस्ने अन्दाजी वर्ष 25 का जनवीर बुढ़ाले चलाएको जीप सड़कको माथिल्लो मोड़बाट अन्दाजी 10 मिटर तल खसेको छ। जीप दुर्घटना हुँदा चालक सहित अन्य 9 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश बहादुर साहिले बताउनुभयो। सुदूरपश्चिम डिजिटल पहिचान प्रणाली प्रति नागरिकको आकर्षण बढ़दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचय पत्रका लागि 79,000 भन्दा बढ़ी नागरिकको विवरण संकलन भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति विवरण अनुसार 79,561 जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गरिएको थियो। तीमध्ये 36,020 परिचय पत्र छपाई भएर कार्यालयमा आए पनि 4,740 सेवाग्राही परिचय पत्र बुझ्न आएको स्थानीय प्रशासन शाखा प्रमुख राजमूर्ति सिंहले जानकारी दिए। दर्ता अभिलेख विवरण र परिचय पत्र नम्बर पाएको डिजिटल भएको डिजिटल कागजका आधारमा पनि आवश्यक काम गर्न सकिने भएकाले सेवाग्राही छपाई भएका परिचय पत्र लिन समयमै नआएको हुन सक्ने उनको भनाई छ। त्यसै गरी गत आवमा कार्यालयले वंशजका आधारमा 10,098 जनालाई नागरिकता प्रदान गरेको छ। यस अवधिमा 50 जनाले अंगीकृत, 17 जनाले वैवाहिक अंगीकृत तथा 12 जनाले गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। कार्यालयले 9,925 जनालाई नागरिकताको प्रतिलिपि र 223 बालबालिकालाई नाबालक परिचय पत्र समेत वितरण गरेको जनाएको छ। राहदानी सेवातर्फ 7,054 आवेदन दर्ता भएकामा तीमध्ये 6,780 राहदानी छपाई भएर आएको र 6,438 वितरण गरिएको छ। राहदानी शुल्कबाट मात्रै ₹3,66,51,601 राजस्व संकलन भएको सरकारले जनाएको छ। त्यसै गरी कार्यालयमा गत आवत सार्वजनिक जुवातास, खाद्य सम्बन्धी तथा सवारी दुर्घटना क्षतिपूर्ति सहित 198 नयाँ मुद्दा दर्ता भएका थिए। तीमध्ये 108 मुद्दा फर्चोत भएका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका 192 टुंगाइएको 52 टुंगाइएको कार्यालयले जनाएको छ। संघ संस्था प्रशासन तर्फ 68 नयाँ संस्था दर्ता, 498 संस्थाको नवीकरण, एउटा शाखा विस्तार, 78 हतियार नवीकरण तथा 3 नयाँ छापाखाना दर्ता गरिएको छ। द्वन्द पीड़ित राहत कार्यक्रम अन्तर्गत 22 जना घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई ₹28,20,000 राहत वितरण गरिएको छ भने जनआन्दोलन 2062-63 का शहीद परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराएको शाखा प्रमुख सिंहले बताए। आर्थिक वर्षभर राहदानी शुल्क, कम्पनी दर्ता, प्रशासनिक दण्ड, जरिवाना, हात हतियार, इजाजत, धरौती, सदरसेह तथा अन्य सेवा शुल्कबाट कार्यालयले कुल 4,66,17,066 राजस्व संकलन गरेको जनाएको छ। यस्तै गुनासो व्यवस्थापनतर्फ अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त 17 मध्ये 15 हेलो सरकार मार्फत आएका 165 मध्ये 160, थाडो उजुरीका 323 तथा गृह मन्त्रालयबाट प्राप्त 30 गुनासो फर्चोट गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उनले सबै कर्मचारी र सरकारवालाको सहकार्यका कारण सेवा प्रभावमा सहजता भएको उल्लेख गर्दै आगामी दिनमा सेवामा थप सुधार र प्रभावकारिताका लागि आन्तरिक तथा बाहिरी समन्वयलाई अझ सुदृढ बनाउने बताए। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सामुदायिक रेडियोको रणनीतिक योजना निर्माण कार्यशाला राम्रो अभ्यासलाई निरन्तरता दिँदै बाल बालिका

0: र अल्पसंख्यक विषय उठाउन सुझाव। बाजुरामा जीप दुर्घटना, 9 जना घाइते, बुधबारदेखि वर्षा कम हुँदै जाने र शुक्लफाटा निकुञ्जमा सम्पर्कविहीन 17 जनाकै सकुशल उद्धार। हस्त अहिलेलाई मध्याह खबर यति नै, यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुर मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि, हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त?
6: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टीकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-48673 र 98148-0204।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
3: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
2: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
3: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
2: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
3: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
2: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
3: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
2: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
3: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस,
2: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
3: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
2: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
3: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
2: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
3: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
2: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
3: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
2: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: आई बुढल्ला सुन्टो कि नै वान हन्ड्रेड भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
4: तुहार बाटा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएको हन्ला बाटी
5: ए ले ले ठिक है बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के घर गहना बना जाए रसायन बिना रसायन के घर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864 41 208 और 9846 39 261।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिधै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

बिल्कुलै रमाइलो गीत जोली कार्यक्रममा बाटोमै मेसियाना भगवानको सँगै एकदमै अपनोग्रह हमार सँगैबाटी अपनोग्रह हमार कार्यक्रममा सहभागी जनाई 99561 अथवा 0915612255 लाइन एकदमै खुल्ला बा फटाफट डायल गरी यो कार्यक्रममा सहभागी जनाइबिकन म आफ्नो अर्जी अनुरोध औ निवेदन गर्न चाहन्छु। र जे जहाँ हुई बिख तमे बारीमे दोकानमे मकानमे काममे धन्दामे बिजीमे विप्टालमे यात्रामे जहाँ रहले सबै कार्यक्रममा सहभागी जनाइबिकन म आफ्नो अर्जी अनुरोध औ निवेदन गर्न चाहन्छु। विशेष गरी गीत गाएन इच्छा रहल रुचि रहल सब रहल सङ्घारको हाम्रो कार्यक्रममा काल गरिबिकन म आफ्नो जानकारी कतिबाट कोही चाहिँ फोन लाइनमा बाटै म बोल्न चाहन्छु। हजुर राम राम ओके कोही टेलिफोन लाइन नै हुँ लागटमेन्ट अपने कार्यक्रममा सहभागी जनाइते करबी कार्यक्रममा इटे करबी कनामै जानकारी करम तो फटाफट डायल करते करबी 99551 सुहाना मौसममा पल घरी रमाइलो बा गर्मी के समय बा सँगारेके और आज घाम लागल अस्तक बा काली दिन गैलकाल पानी परत हेकलसे आज कुछ कुछ ठाउँमा घाम लागल बा हमारे यहाँ फेन मन्द मन्द घाम लागल घनी शीतल हुइते घाम लाग्ते घनी बद्री करते अस्तै हुइते त अपने ठाउँमा कसिन बा कार्यक्रममा सहभागी जनाई गप कार्यक्रम 99551 लाइन खोलेबा कनामै जानकारी करते बाटम जहाँ हुई भी जो ठाउँमा हुई भी कार्यक्रममा सहभागी जनाइते करबी 99551 लाइन खोलेबा ठिक ठाउँ गीत जोडब इन्जोय केलक रमाइलो गरेक ठाउँ गीत जोडी गीतके पाछ महिने बाटो डायल करते करबी 99551 लाइन खोलेबा।

0: बुका पिए रही था, कभी पेंसिल रही था, कभी झोले फटा का आजी था, का कना हो का कना हो। बाबा के ओस्ट बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो, ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी रहत।
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लन बो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से। वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आनल बाटी, ना कबू लड़का कहाँ पी रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला जस का टस बाटिन, ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई।
1: लिया लिया मैं अब नहीं जाबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: टीकापुर बहुमुखी कैंपस में नया विद्यार्थी भर्ना खुल्यो।
4: टीकापुर बहुमुखी कैंपस में स्नातक तह का विभिन्न शैक्षिक कार्यक्रम में शैक्षिक सत्र 2083-84 में नया विद्यार्थी भर्ना का लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा संबंधित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
3: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलाली।
5: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टीकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 98-49-85-18-08।
7: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
8: साउन 16 गते तेस्रो शनिबारका दिन
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिल्दो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
8: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
11: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
12: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
11: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
12: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउँला।
11: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
12: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला टाढै बस्नुहोस् है।
11: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
12: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
13: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: हजुर, व्यापारिक विश्रामकै बाचा फेन्स स्वागत भयो कार्यक्रममा। कार्यक्रममा बाटोमा एमएसएन मेरो साथ भेट्ने बाबु रत्नपूर्वक र यो रेडियो टिकापुर एफएम 101 MHz, जस्तो कि हाम्रो वेबसाइट www.tikapurfm.org, मोबाइल एप टिकापुर एफएम एप्स, हाम्रो पात्र मार्फत व्यापार क्रमण सुने शक्तिका नाम टोकन जानकारी कति बाटो अघि लम्बा व्यापारिक विश्रामकै बाचा फेन्स स्वागत कति अठिक टावर माइलो गीत जोडी गीतकै पाछमा नै बाटो अपेङ्को डायल गर्दै गर्दै 0915 61 255 लाइन खोल्ने भयो तसँग इन्जोय गरी यी रमाइलो गीत चाहिँ

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही साउन 9 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने,
2: डाक्टर आउने दिन साउन 9 गते शनिबार,
0: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846774417।
3: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865692026।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9656692026।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौ, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्या म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर भकरौला रोड टिकापुर कैलाली
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
5: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
6: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
5: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
7: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रासनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल सैनका लागि रूप सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824628825

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा छात्र संकाय बीएल ऐच्छिक विषयहरू इङ्ग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो
4: हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ब्याग प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्म टेरस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9845588008

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
5: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
5: कुरा बुझ्यौ होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870-10672। स्वास्थ्यका लागि पानी।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147799, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
2: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
1: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
2: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
1: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
2: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
2: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना।
1: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: तपसिल
1: सम्पूर्ण लाभ ग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी
4: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
4: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो दुई प्रति
1: क्यान्सर रोगीहरूको हकमा तीन महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
4: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
5: घर परिवारमा सबै बिरामी
6: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
5: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
7: मैले चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
5: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
7: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
8: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: सुन्नुहोस् न, कोही छ वरिपरि? कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
5: के भयो बहिनी? तपाईँको राखो तपाईँको राखो
4: हो?
5: अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
4: हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लौ न, के गर्ने हो लौ न, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो। लौ न दाइ, के गर्ने होला? लौ न,
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाइ, हुन्छ।
5: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
0: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
2: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
3: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
5: यही साउन 9 गते शनिबारका दिन
4: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
5: डाक्टर आउने दिन साउन 9 गते शनिबार
3: साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
4: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर कैलाली सम्पर्क फोन नम्बर 9860071024 र 9860477।

0: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी हिँड्नुहोस् न उतै
0: भाउजू कहाँनिर टोके तपाईँलाई घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ कति बेरमा पो आइपुग्ने हो
0: नआतिनुहोस् है भाउजू हामी छौँ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
1: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
0: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ टम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन् यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
7: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
6: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
7: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
8: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195620287035 98650 40770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सडक दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर। भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू: मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोश हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय: बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: सिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: सिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
3: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
4: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
5: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
2: भनेदेखि सबै कुरा पाउने रहेछ
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
7: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
6: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-6473 र 98148-0204

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टीकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98017106772।
7: स्वास्थ्यका लागि पानी

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि, मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
5: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।
6: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलास कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
7: होइन चाइनेजो माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू: मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय: बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउनु दिन साउन 9 गते दोस्रो शनिबार।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दी घोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी न पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
0: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भात वट खाई आऊ जाइका हुँ सामुएल ज्वेलर्स न गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
2: रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेनक्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868080008 र 9825637272।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

0: मलाई के भयो?
1: नरौ नानी नरौ, किशोर अवस्था आएपछि महिनावारी हुनु त प्राकृतिक धर्म नै हो नि।
0: अब म कहाँ बस्ने त?
1: कहाँ बस्ने? मैसँग बस्छस् नि।
0: अनि स्कुल कसरी जाने त?
1: चिन्तै नगर, जसरी हिजो अस्ति गएकी थिइस् त्यसै गरी जाने।
0: अनि अब मैले गुड जानु पर्दैन नि बजै?
1: मलाई सब कुरा थाहा छ, हामीले त दुःख भोग्यौ भोग्यौ, अब तिमीले भोग्नु हुँदैन नानी। हाम्रो पालामा न ज्ञान थियो, न आजकलका जस्ता प्यार गज पाइन्थे, न शौचालय नै थिए, न नुहाई धुवाईका लागि धारा हुन्थे, अब त त्यस्तो छैन नि।
0: आहा, मेरी बुझी कति अनुभवी है।
2: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सामुदायिक रेडियो टीकापुर एफएमको पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि छलफल जारी। तेस्रो दिन खानेपानी, सरसफाई, सहकार र सुशासन सम्बन्धी छलफल। विद्यालयमा बालिका सुरक्षाका लागि गुनासो सुन्ने शिक्षकको व्यवस्था र आत्मरक्षाको सिप सिकाउनु पर्ने बालिकाको भनाई। धनगढ़ीमा 27,72,000 प्रतिबन्धित प्लास्टिक जन्ने सामग्री बरामद। महाकालीको बहाव बढ़ेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक र शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो। खोज खबर अब विस्तारमा। सामुदायिक रेडियो टीकापुर एफएमले चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि छलफल गरिरहेको छ। मंगलबार सरसफाई, खानेपानी, सहकारी, नैतिक शिक्षा, सुशासन सम्बन्धी छलफल भएको छ। छलफलमा सरकारवालाहरूले योजना निर्माणमा आफ्ना राय सुझाव दिएका छन्। थप खबर गीता चौधरीबाट।
1: निवृत्त शिक्षक काशीराम ढुंगानाले आगामी दिनमा सामुदायिक रेडियोका सदस्य संख्या वृद्धि गर्नुपर्ने, विभिन्न संघ संस्था, सरकारी गैर सरकारी संस्थासँग समन्वय गर्नुपर्ने, वडा पालिकासँग वार्षिक रूपमा सम्झौता गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो।
2: आगामी वर्षमा यसमा योजनामा हामीले केही थप गर्ने सल्लाह गरेका छौं। सदस्य संस्थाको सेवा वितरण तथा जवाबदेहीका अभिवृद्धि हुने कार्यक्रम अन्तर्गत सदस्य संस्थाको संख्या वृद्धि गर्दा हाम्रो यसलाई अझै राम्रो हुने हामीले देख्यौं। यसको योजना पूरा गर्न अप्नाइने क्रियाकलापहरूमा एक सामुदायिक वन उपभोक्ता समिति, यदि हाम्रो एरियामा अरू छन् भने हामी त्यसको खोजी गरेर त्यसलाई हामीले सदस्यता वृद्धि गर्ने। दुई नम्बरमा निजी विद्यालयहरू कलेजहरूसँग पनि हामीले सम्पर्क राखेर सकिन्छ भने उहाँहरूलाई पनि हामीले समेट्दा राम्रो होला जस्तो हामीलाई लागेको छ। जुन हाम्रो सेवा क्षेत्रमा सरकारी निकायहरू छन् उहाँ पनि हामीले गएर उहाँको कार्य प्रमुखहरूसँग सरसल्लाह गरेर वार्षिक रूपमा उहाँले हामीलाई यसमा समावेश हुन चाहनुहुन्छ भने उहाँलाई पनि समावेश गर्यो भने राम्रो हुने देखिन्छ।
1: टीकापुर नगरपालिकाका खानेपानी सफाई स्वच्छता उपशाखा प्रमुख कमल बहादुर रावलले खानेपानी उपभोक्ता समितिलाई जवाबदेही बनाउनका लागि समितिसँग अन्तर्क्रिया गर्नुपर्ने, खानेपानी सरसफाई सम्बन्धी सचेतना तथा निष्पक्ष खबरदारी सम्बन्धीका समाचार समेट्नुपर्ने सुझाव दिनुभयो।
3: उपभोक्ता समितिको जवाबदेहीका अभिवृद्धिका लागि समितिसँग अन्तर्क्रिया सञ्चालन गर्नुपर्ने, यसलाई अब अलि 6-6 महिना गर्दा राम्रो होला जस्तो लाग्छ। उहाँको काम कर्तव्यको अधिकार के हो त त्यो विषयमा पनि हामीले समन्वय गरेर कार्यक्रम गर्न सक्छौँ जस्तो लाग्छ। अर्को खानेपानी सरसफाई स्वच्छताका बारेमा टीकापुर नगरपालिका अथवा जानकी गाउँपालिकाभित्रका जति पनि सरकारवाला छ, तथापि कुन समुदायमा कस्तो प्रभाव के छ त्यस्तो व्यक्ति बोलाएर आम जनताले सुरक्षित र सफा पानी पिउने त्यो लाइनमा जोड्नुको लागि पनि हामीलाई चाहिन्छ जस्तो लाग्छ। त्यस कारण हामीले स्टेक होल्डर भर पर्दो क्या, कसले भरेको कति त्यो समुदायले सुन्दो छ त्यस्तो व्यक्तिलाई बोलाएर हामीले गर्ने सचेतना कार्यक्रम सञ्चालन गर्ने। अर्को खानेपानी सरसफाई तथा स्वच्छताको बारेमा निष्पक्ष खबरदारी, पानीको महत्व बारेमा सूचनाहरू प्रसारण गर्ने।
1: टीकापुर नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख रंजु आचार्यले सामुदायिक रेडियोले सहकारी शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, सहकारीका सूचना नियामक निकायको सूचना सम्प्रेषण गर्नुपर्ने, सहकारीका व्यवसायले गरेका गतिविधि सम्बन्धी समाचार बनाउनुपर्ने, विभिन्न दिवस पारेर कार्यक्रम सञ्चालन गर्नुपर्ने, अडियोसँगै भिडियो कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो। जानकी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष सुरेश चौधरीले सामुदायिक रेडियोले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
4: अहिले एकदम विभिन्न कालखण्डमा प्रगति गर्दै यहाँसम्म आइसकेको अवस्था, हाम्रो स्थानीय सरकारसँग आबद्ध भएर हामीले एकसँग धेरै किसानका कुराहरू चाहिँ प्रस्तावित गर्नुपर्ने हुन्छ, यसमा सरकारले भनिसकेको छ। र हाम्रो चाहिँ अब म एउटा वडा अध्यक्ष भएको हुनाले त्यहाँ पनि केही रकमहरू एफएमसँग सहकार्य गर्नको लागि रकमहरू विनियोजन गरेको हुन्छ, त धेरै रकम हुँदैन र त्यहाँ थुप्रै मान्छेहरू आउने, यहाँसम्म कि बाहिरबाट फोन गर्ने, तपाईँको हामी सूचना सन्देश प्रसारण गरिदिन्छौँ भनेर त्यसरी फोन गर्ने, हामीसँग भएको बजेट छ, त्योसँग कति बजेट छ त त्यसमा चाहिँ मानव हामीले सामुदायिक एफएमसँग हामीसँग बजेट विनियोजन भएको 50,000 गऱ्यो, सामुदायिक 20,000 गऱ्यो, अन्यसँग 10,000 गऱ्यो, यसरी गर्दै गर्दाखेरि हामीसँग बजेटको सीमा समाप्त भयो भने त्यसपछि हामीले भिन्न गर्छौँ।
1: टीकापुर छ स्थित लक्ष्मी नारायण बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष कपूर सिंह कडायतले गलत सूचनाले गर्दा सहकारीको गलत प्रचार भएको बताउनुभयो। उहाँले संस्थालाई राम्रो बनाउनका लागि संचालक समिति र कर्मचारी राम्रो हुनुपर्ने बताउँदै रेडियोले अहिले राम्रो छवि बनाउन सफल भएको बताउनुभयो।
5: राष्ट्रिय स्तरमै विभिन्न खालका गलत प्रचारहरू, सहकारीको पेसा दिनु पर्दैन भन्ने खालका प्रचार, त्यसपछि सहकारीका सञ्चालक भएर सहकारी प्रति हावी हुने जुन प्रचलन भयो, सहकारी धराशायी भए, सहकारी कमजोर भए, त्यसतर्फ चाहिँ आगामी दिनमा सबैको चाहिँ सचेतता सतर्कता हुनु जरुरी छ। यदि सञ्चालकै सुरक्षित रह्यो उताप्रति निश्चित धारणा राम्रो रहेन भने संस्था चल्दैन। त्यसैले कुनै पनि संस्थाहरूमा संचालक र त्यहाँको कर्मचारी वर्ग र विभिन्न शुभचिन्तक अथवा उपभोक्ता को चाहिँ मित्रणबाट त्यो संस्था चलेको हुन्छ, त्यसमध्ये कुनै पनि एउटा को कमी कमजोरी रह्यो, गलत चिन्तन रह्यो, नेगेटिभ सोच रह्यो भने संस्थामा नराम्रो असर पर्छ। र अहिलेसम्म सामुदायिक रेडियो आफ्नो छवि राम्रो बनाएको छ र आगामी दिनमा पनि अझै छवि
1: सामुदायिक रेडियो टीकापुर एफएमका संचालक समिति अध्यक्ष डाक्टर योगेन्द्र बजगाईले सामुदायिक रेडियोको टावरका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध गरे पनि सुनवाई नभएको बताउँदै आगामी दिनमा रेडियोका क्षमताका लागि स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो।
6: हामीले पटक पटक नगरपालिका र प्रदेश सरकारलाई किन भए पनि यो टावरलाई साथ दिनुभयो,
7: यो सामुदायिक रेडियोलाई आवश्यक पर्ने एउटा टावर निर्माण गरिदिने कुरा, इन्फ्रास्ट्रक्चरहरू म्यानेज गरिदिने कुराको बजेटको सुनिश्चित भयो भने हामी धेरै काम गर्न सक्छौँ। यहाँ कुनै राजनीतिक गन्ध छैन, कुनै राजनीतिको पक्ष पोषण यहाँ हुँदैन, यो निष्पक्षताका कारण यो एकदमै ढुक्कसँग चलेको छ, मलाई विश्वास छ। त्यसैले हामी स्वतन्त्र ढंगले चलेका छौँ र अहिलेसम्म सर्वाइभ भएका छौँ। टीकापुर रेडियो सामुदायिक एफएम 101 MHz अझै लोक कल्याणकारी काम गर्नेछ र यहाँहरू स्रोत साधनको आवश्यक स्रोत साधन यहाँहरू उपलब्ध गराइदिनुहोस् र अझ कम्युनिटीलाई यो सामुदायिक एफएमले बढीभन्दा बढी सेवा दिनेछ, होइन यसले सुसूचित गर्ने, सुतेको सरकारलाई जगाउने, होइन जनताका कसै उजेल परेका अधिकारलाई सुसूचित गर्ने कामै हो यसको।
1: कार्यशालामा सामुदायिक रेडियो टीकापुर एफएमका स्टेशन म्यानेजर इकिन्द्र तिमिल सिन्हाले सहजीकरण गर्नुभएको थियो।
0: शारदा ब्यारेजमा चार पाङ्रे सवारी साधन आवजावतमा रोक लगाइएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाड़ीलाई आवजावतमा निषेध गरिएको हो। आज बिहान नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि जिल्ला प्रहरीकारले कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा रोक लगाइएको हो। आज दिउँसो 1:30 बजेको मापन अनुसार महाकालीको जलस्तर 1,24,454 क्युसेक पुगेको छ। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
9: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083/84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
9: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
9: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
9: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
9: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
9: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
9: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
0: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
9: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
9: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
0: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली। विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। पछिल्लो समय जताततै महिलामाथि विभिन्न बलात्कारका तथा अपराधका घटनाहरू भएको सुनिन्छ। महिलाहरू घरभन्दा बाहिरी काम गर्ने क्षेत्रमा होस् वा विद्यालयमा होस् वा सुरक्षित महसुस गर्ने वातावरण सृजना गर्नुपर्दछ। जब महिलाहरू सुरक्षित भएको महसुस गर्छन्, काम गर्ने वातावरण पनि राम्रो बन्दै जान्छ। थप खबर रत्नापुन मगरबाट।
10: विद्यालयमा एउटा राम्रो शिक्षिका राख्नु पर्यो, त्यसकारण छात्रहरूको गुनासो सुन्नको लागि एउटा शिक्षिका राख्नु पर्यो, अनि छात्रहरूलाई गुड टच र ब्याड टचका बारेमा सिकाउनु पर्यो, बुझाउनु पर्यो, सानसाना बालबालिकादेखि लगेर ठुलासम्मकालाई सिकाउनु पर्यो, अनि छात्रहरूले कसैप्रति कम्प्लेन गरेमा गुनासोहरू सुनेर जो मानिसको बारेमा कम्प्लेन गरेछ त्यसलाई सजाय दिनु पर्यो, अनि त्यसलाई पनिसमेन्टहरू दिनु पर्यो, त्यसकारण
11: कर्णाली महावीर टिकापुरमा कक्षा 9 अध्ययनरत छात्रा नम्रता अधिकारी, उहाँ विद्यालयमा छात्रामाथि हुने विभिन्न किसिमका हिंसात्मक घटनाबाट जोगिन के गर्ने भन्ने बारे विचार राख्दै, पछिल्लो समय महिलाहरूमाथि विभिन्न हिंसाका घटनाहरू घट्दै गएको समाचारहरू सुनिँदै आएको छ। काम गर्ने स्थल होस् या अध्ययन गर्ने क्षेत्र, जहाँ पनि जब आफू सुरक्षित भएको महसुस गरिन्छ त्यसपछि मात्र उनीहरूमा काम गर्ने ऊर्जा शक्ति प्राप्त हुन्छ। विद्यालयमा पनि छात्र विद्यार्थीहरू हर तरिकाले सुरक्षित महसुस गर्न जरूरी छ। छात्रहरूले जिस्काउने, उनीहरूलाई हेरिरहने, खराब छुवाई गर्ने जस्ता घटनाहरू हुन सक्छन्, जसबाट छात्र विद्यार्थीले आफूलाई असुरक्षित महसुस गर्दछन्। यस्ता क्रियाकलापले उनीहरूको पढ़ाईमा बाधा पर्न सक्छ। यसबाट जोगिनका लागि विद्यालय परिवारले उनीहरूको समस्या सुनवाई गर्ने र सम्बोधन गरिदिनु पर्दछ भन्नुहुन्छ फेरि पनि एक अर्की छात्रा ज्योतिका तिमिलसिना।
12: केटी मान्छे भइसकेपछि उनीहरूको सम्पूर्ण भित्रबाटै नै हुन्छ उनीहरूको प्रोब्लम, त्यो सल्भ गर्नको लागि स्कुलमा कोही शिक्षक शिक्षिकाले सुन्नको लागि कोही टिचरहरू पनि चाहिन्छ। त्यो भयो भने केटीहरूलाई पनि त हल्का आफूमा सेफ हुन्छ, कसैले केही गर्यो भने त्यो सर म्यामलाई भन्न सकु हो। त्यही हाम्रो सम्पूर्ण स्कुलमा कुनै न कुनै शिक्षक या शिक्षिका चाहिन्छ। कोही केटाहरूले जिस्काउँछन्, कोही केटाहरूले कम्पेयर गर्छन् केटीमाथि यो कालो यो गोरो भनेर, कति कति हामीहरूले सहिसक्ने, हामी पनि आफूलाई सम्मान व्यवहार पाउनको लागि हामीले पनि कोहीलाई त भन्न चाहन्छौ नि त हो। त्यसैले हामीलाई सम्पूर्ण गर्ल्सहरूलाई प्रब्लम हुन्छ, त्यसैले हामीलाई पनि मान्छे चाहिन्छ।
11: जब छात्राहरूलाई मानसिक रूपमा बलियो बनाउन सकिँदैन तब उनीहरूमा विभिन्न तरिकाले असुरक्षित हुँदै गएको महसुस हुन्छ। छात्राहरूलाई विद्यालयले असल छुवाई र खराब छुवाईका बारेमा जानकारी दिने, आत्मरक्षाको तालिमहरू दिने र आफ्ना गुनासाहरू सुन्ने छुट्टै शिक्षक व्यवस्था गर्न सके सहज हुने बताउनुहुन्छ अर्की एक छात्रा मनिषा विष्ट।
13: विद्यालयमा छात्रमाथि हुने दुर्व्यवहार रोक्नका लागि आत्मरक्षा तालिम
10: दिनु पर्यो। त्यसै गरी छात्राहरूको गुनासो सुन्ने, त्यस्तो छात्रामाथि गलत नजर लाउनेलाई तुरन्तै कारवाही गर्नु पर्यो, ताकि पछि उसले त्यस्ता कामहरू फेरि नदोहोर्याओस्।
11: विद्यालय भनेको विद्यार्थीले जीवनमा आइपर्ने विभिन्न सिप सिक्ने स्थल हो। विद्यालयमा छात्र विद्यार्थीमाथि हुन सक्ने विविध हिंसात्मक गतिविधि रोक्न अध्ययनसँगै उनीहरूलाई सुरक्षित कसरी रहन सकिन्छ भनी सिकाउनु पर्दछ। विद्यार्थीलाई आत्मरक्षाको तालिम प्रदान गर्नुका साथै उनीहरूलाई घर, विद्यालय र अन्य क्षेत्रमा कसरी हिंसामा पर्न सकिन्छ र त्यसबाट कसरी आफूलाई सुरक्षित राख्ने भन्ने कुरा सिकाउन आवश्यक रहेकोमा जोड़ दिनुहुन्छ कर्णाली मावि टीकापुरका सहायक प्रधानाध्यापक तारा सावन्त।
13: मेरो विचारले यसको लागि शिक्षक पनि सतर्क हुनुपर्छ। उनीहरूलाई पढ़ाईको साथसाथै आन्तरिक कुराहरू, गुटक, ब्याट्रसको बारेमा पनि उनीहरूलाई सिकाउनु पर्यो। आफू कसरी सेफ बस्नुपर्छ भन्ने कुरा टिचरहरूले पनि उनीहरूलाई पर्फेक्ट बनाउनु पर्यो। पढ़ाईको कोर्सको किताब बाहेक व्यवहारिक कुराहरू हामी उनीहरूलाई सिकाउँदै सिकाउँदैनौ। त्यो व्यवहारिक कुरा नसिकाएको कारणले उनी कहिले त्यस्तो दुर्घटना पर्छन् कि आफ्नो ज्यानसम्म गुमाउन पुग्छन्। ती कुरालाई हामीले सानैबाट आमाले अथवा टिचरहरूले ती कुरा हामीले सिकाउँदै गयो भने त्यो बच्ची पक्कै पनि सुरक्षित हुन्छे। कुन साथीसँग संगत गर्ने, त्यसको नियत कस्तो छ, त्यो अलग्गै बुझ्न सक्ने हामीले उसलाई योग्य बनाउनु पर्छ। यदि छोरी मान्छे बलियो भयो भने कुनै पनि बदमाश केटा होस् कि कुनै जतिसुकै गुण्डा होस् तर उसले केही पनि गर्न सक्दैन। त्यसको लागि हामीले समूहमा हिँड्ने, कसैसँग पनि विश्वास नगर्ने, कुनै कुरा छ भने आमालाई साथी बनाएर आमासँग भन्ने, बुवासँग भन्ने, शिक्षकहरूलाई त्यो कुराहरू सेयर गर्ने, साथीहरूलाई सेयर गर्न भनेर ती कुराहरू पनि हामीले सिकाउनु पर्ने हुन्छ।
0: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री सोनी वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनु पर्ने रणनीतिक समन्वय, जनसंवाद र सांगठनिक सुदृढीकरणबारे 5 बुँदे निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले मंगलबार एक परिपत्र जारी गर्दै सांसदलाई सो निर्देशन दिनुभएको हो। सुशासन, जवाबदेता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संसद र तल्लो तहका नागरिक बीचको जीवन्त संवाद अपरिहार्य रहेको परिपत्रमा उल्लेख गर्नुभएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
11: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
14: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
11: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
15: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
16: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
15: दाइ बरु एकपटक टीकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
16: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
17: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टीकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484-27359।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: धनगढ़ीमा 27 लाख बढ़ीका प्रतिबन्धित प्लास्टिक जन्य सामग्री बरामद गरिएको छ। उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब 27,72,000 रूपियाँ बराबरका प्लास्टिक जन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले धनगढ़ी उपमहानगरपालिका 4 गणेश ओझाले संचालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा खानतलासी गरेर ती सामग्री बरामद गरिएको हो। उहाँका अनुसार वडा प्रहरी कार्यालय धनगढ़ी, सशस्त्र प्रहरी बल नेपाल नम्बर 34 गण नगर प्रहरी धनगढ़ी उपमहानगरपालिका तथा भन्सार कार्यालयका कर्मचारीहरूको संयुक्त टोलीले सोमबार साँझ बरामद गरिएका सामग्रीमा प्लास्टिक झोला, कप, कचौरा, थाल, चम्चा, गिलास लगायतका 528 बोरा र 44 कार्टुन छन्। बरामद सामग्री आवश्यक कार्यवाहीका लागि धनगढ़ी उपमहानगरपालिकालाई बुझाइएको छ। खोज खबरमा अब पालो जनावाजको। आज पनि बर्खाको समय छ, कहिले पानी पर्छ, कहिले घाम लाग्छ, मौसम सम्बन्धी जानकारी सबैका लागि महत्वपूर्ण हुन्छ। आजको जनावाजमा हामीले मौसम सम्बन्धी जानकारी कहाँबाट लिनुहुन्छ भनी केही नागरिकलाई सोधेका छौं।
18: सम्पूर्णमा नमस्कार, मेरो नाम चाहिँ सन्तोष रेमी, टिकापुर नगरपालिका वार्ड नम्बर 26 बस्छु। मौसमको जानकारी विशेष गरी मोबाइलको एप थ्रु चाहिँ ल्याउने गर्दछु। जसरी चाहिँ अब हाम्रो गुगल वेदर छ, त्यसमा चाहिँ हामीले विभिन्न ठाउँको बारेमा चाहिँ मौसमको जानकारी पनि लिन सकिन्छ। अनि यस एप्सबाट जस्तै आजको मौसम अनि दुई तीन दिनको मौसम पनि जानकारी लिन सकिन्छ। यसले गर्दा चाहिँ मेनली चाहिँ किसानलाई चाहिँ एकदमै सहयोग पुर्याएको छ। यसले चाहिँ पानी कहिले पर्छ र कति मात्रामा पर्छ भन्ने कुरा चाहिँ जानकारी दिन्छ। यसबाट चाहिँ एकदमै किसानलाई चाहिँ एकदमै सजिलो भएको छ।
19: मेरो नाम बुद्धिबहादुर शाह, म टिकापुर भगरिया बस्छु। यो मौसम सम्बन्धी जुन यो नेपालको मौसम विशेषज्ञहरूको अनुसार मोबाइलमा आउँछ, त्यो अनुसार यो जिल्लामा अर्थात् यहाँ यस्तो मौसम हुन्छ, यहाँ सतर्क गर्नु होला यता भन्छ। त्यसको उसले बडा हामीले खुसी पनि लाग्यो मौसम सम्बन्धी, त्यहीबाट बढी हामी थाहा पाउँछौँ।
20: हामीले जाने अनुसारमा हामीले हाम्रो यहाँ दुर्गानगर एक नम्बरबाट हामी यहाँ बस्छौँ। हामीले जाँच सुने अनुसार मौसम विज्ञ अनुसारले दिएको समाचार हामी सुन्न पाउँछौँ। हामीबाट त्यही अनुभव हुन्छ। बिहान रेडियो सुन्न सकिन्छ, एफएमले दिन्छ, मोबाइलमा हामीले समाचार पाउँछौँ। त्यसैले हाम्रो यहाँतिरको सतर्क हामी अपनाउँछौँ।

0: जुन जुन संकेत छ पानी पर्ने संकेत त्यसको आधारमा हामीले यो बर्खा मौसम रहेछ अब पानी पर्ने सम्भावना छ यो पानीको मौसम हो भन्ने कुराहरू हामीले मौसम सामान्यतया यसरी थपाउँछौँ। अर्को कुरा चाहिँ अहिलेको यो सामाजिक सञ्जाल जो छ युट्युब फेसबुक तपाईँको गुगलहरूमा पनि तपाईँको हरेक ठाउँको मौसम बारेमा चाहिँ अपडेट राखिदिएको हुनाले कतिपय हामीहरू हाम्रो ठाउँको हाम्रो क्षेत्रको अनि मौसम के छ अब पानी आउने सम्भावना के छ रातिको मौसम के छ भोलि बादल सफा रहने नरहने के छ भन्ने कुराहरू पनि हामी साधारण त्यहाँ मोबाइलहरू पनि नेटवर्कबाट पनि हामीले पत्ता लगाउन सक्छौँ।
1: र येलो सरकारमा प्राप्त हुने स्थानीय तह सम्बन्धी जनगुनासा मुख्य सचिव मार्फत सम्बोधन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गर्नुभएको विज्ञप्तीमा त्यस प्रकारका गुनासा मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ। स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती ठेकापट्टा निर्माण कार्यमा अनियमितता भ्रष्टाचार र व्यथिति लगायतका गुनासाहरू येलो सरकारले पोर्टल तथा सुनवाईका विभिन्न पोर्टल मार्फत प्राप्त भइरहेकाले उल्लेखित गुनासोहरू नेपाल सरकारका मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ। यसै समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सामुदायिक रेडियो टिकापुर एफएमको पञ्चवर्षीय रणनीतिक योजना निर्माणका लागि छलफल जारी। तेस्रो दिन खानेपानी सरसफाई सहकार र सुशासन सम्बन्धी छलफल। विद्यालयमा बालिका सुरक्षाका लागि गुनासो सुन्ने शिक्षकको व्यवस्था र आत्मसुरक्षाको लागि सिप सिकाउनु पर्ने बालिकाको बनाई। सङ्गढीमा 27,72,000 बराबरको प्रतिबन्धित प्लास्टिक जन्य सामग्री बरामद। महाकालीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्रे सवारी सञ्चालनमा रोक र शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हट्यो। हौस् अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
2: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना।
3: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: तपसिल
3: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
2: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
3: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
2: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
3: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
2: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भुवाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-39261।

0: बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
2: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते,
1: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
2: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
1: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
2: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
2: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134.
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम महिला बोल्छिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी लामो समय विभिन्न संघ संस्थाहरूमा रहेर काम गर्नुभएका सामाजिक अभियन्ताका रूपमा अहिले पनि सक्रिय कौशल्या खनालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: नमस्कार।
0: अहिले के छ दिदीको खबर?
1: अहिले म सामाजिक कामहरू अहिले टोल विकास संस्था गठन गरिरहेको छु। अहिले त्यहाँ गठन हुने प्रक्रियामा छ। अहिले चाहिँ त्यतैतिर छु भन्नु पर्यो। अहिले म चाहिँ
0: टोलमै सक्रिय हुनुहुन्छ?
1: टोलमै सक्रिय छु हजुर।
0: तपाईँले गीत पनि गाउनुहुन्छ? अलिअलि कहिले कतै कतै गुनगुनाएको सुनेको थिएँ कि। मिठो धुनबाट सुरु गरौँ, आज रमाइलो कुराकानी गर्नुपर्छ है त।
1: पहिला पहिलाका महिलाहरू चाहिँ यस्ता गानाहरू गाउँथे कि, जस्तै हाम्रो आमाहरूको कुरा गरौँ। कहिले हात्ती लालझारीमा, कहिले हात्ती दाङमा, बादल फटी घाम लागि जा म दुखीका आङमा भन्ने कुराहरू गर्थे। अहिले चाहिँ अलिक फरक छन् महिलाहरू चाहिँ। सशक्तिकरणका कुराहरू होइन, अब आफ्ना पीड़ाका कुराहरू, हामी पीड़ित भएका कुराहरू होइन, हामी अगाडि कसरी बढ्नुपर्छ भन्ने खालका कुराहरू चाहिँ गर्छन्। त्यस्तो चाहिँ छ अहिले चाहिँ।
0: भनेपछि महिलाहरूले चाहिँ आफ्नो आत्मसम्मान अथवा चाहिँ आफू चाहिँ आत्मनिर्भर हुने बाटोहरू खोजिरहेका छन्।
1: हजुर, एकदमै।
0: अलिकति म तपाईँको जीवनीतिर पनि फर्किन्छु होइन। तपाईँ लामो समय बाल कल्याण संघमा रहेर काम पनि गर्नुभयो होइन, अनि त्यसपछि महिलाहरूको बालबालिकाहरूको इस्युहरूलाई एकदम नजिकबाट निहाल्ने अथवा समाधान गर्ने प्रयास गर्नुभयो। तपाईँ कहाँ पढ्नुभयो, कसरी यहाँ यो ठाउँसम्म पुग्नु भएको थियो, अलिकति इतिहास अथवा तपाईँको विगत भन्न मिल्छ भने?
1: एकदमै, म बर्दिया जिल्लाको बगना गाविस थियो उति बेला। अहिले चाहिँ ठाकुर बाबा नगरपालिका वार्ड नम्बर 5 बनवीरमा चाहिँ मेरो घर छ, माइती भनौँ। त्यहाँ म जन्मे हुर्के। त्यहीँको किसान माविमा चाहिँ मैले 5 क्लासमा पढे। त्यसपछि चाहिँ चुरे माध्यमिक विद्यालयमा चाहिँ मैले एसएलसी पास गरे। एसएलसी पास पछि चाहिँ मेरो विवाह भएर चाहिँ म टिकापुर नगरपालिकाको वार्ड नम्बर 8 पहिलाको 8 अहिले राजीपुरमा चाहिँ मेरो विवाह भएर आएको थिएँ। म 2056 सालमा मेरो विवाह भएको थियो। उमेर चाहिँ मेरो ठिक्क हो। हाम्रो परिवारमा चाहिँ हामीले सानो उमेरमा कसैले पनि विवाह गरेनौ, उमेर पुगेरै गरेका थियौ। त्यति बेला चाहिँ एसएलसी पास गरिसकेपछि चाहिँ अब केटीहरूको पढाइ सिद्धियो भन्ने खालको हुन्थ्यो। अनि म एसएलसी पास गर्ने बित्तिकै अब केटा खोज्नेतिर अथवा कोही आएको भए दिनुहुन्थ्यो भन्नेतिर चाहिँ बुवा आमाको ध्यान गयो। अनि यताबाट मेरो ससुरा गाको गाई गर्नुभयो, 4-5 पटक नै जानुभयो मलाई माग्नुको लागि। त्यसरी अब मागेरै मलाई बिहा गर्नुभएको मेरो ससुराले। यसरी नै 56 सालमा चाहिँ मेरो विवाह भएको थियो। विवाह पनि असार महिनाको 26 गते भएको थियो। पानी पनि बेसरी परे हो कि त्यस्तो भएको थियो। ठिकै भनौँ। अब म चाहिँ हाम्रो परिवार पनि ठुलो, मेरो माइतोमा पनि धेरै परिवार, अनि यहाँ पनि मेरो परिवार धेरै नै हुनुहुन्थ्यो। मलाई त्यस्तो केही लागेन, किनकि अप्ठ्यारो त्यस्तो केही भएन, किनकि म ठुलै परिवारबाट आएको भएर। अनि यहाँ पनि त्यो परिवार हुँदाखेरि चाहिँ मलाई चाहिँ एकदमै रमाइलो नै भयो, किनकि म ठुलै परिवारबाट आएको भएर होला। हुन त म केही पनि नगरेको भए पनि मलाई चाहिँ मेरो आमाले गरेको देखेर पनि मलाई चाहिँ त्यो के कारणले पनि मलाई चाहिँ ओहो यो त हामीले गर्ने हो भन्ने भएर चाहिँ मैले मेरो सासूले म आउन बित्तिकै पुरै जिम्मेवारी मलाई दिनुभयो, मैले वहन पनि गरे।
0: संयुक्त परिवारमा हुर्किदाको फाइदा
1: चाहिँ अब कसले के गर्छ कसले के गर्छ रमाइलो हुन्छ होइन, एक आपसमा सहयोग हुन्छ, अनि त्यसपछि अब माया पनि हुन्छ होइन। त्यो त हामीले कसरी लिने त्यहीमा भर पर्ने कुरो हो कि। मैले परिवारलाई कसरी सम्हाल्ने भन्ने कुरामा मात्रै ध्यान दियो, म त कसरी यो परिवारलाई राम्रो बनाउने भन्नेमा थिएँ नि त। कसैलाई त्यो दिक्क लाग्न सक्छ, कसैलाई चाहिँ त्यो मन नपर्न सक्छ, हामी दुईजना मात्रै हुन भन्ने खालको आउन सक्छ। कसैलाई चाहिँ पारिवारिक सम्बन्धलाई चाहिँ कसरी अझ राम्रो बनाउने भन्ने हुन्छ। म चाहिँ त्यो परिवारलाई चाहिँ कसरी सम्हालेर लैजाने भन्नेमा परे। मैले चाहिँ त्यो परिवारलाई टुट्न नदिनलाई मैले भूमिका चाहिँ निभाइरहे। त्यस्तो चाहिँ मैले गरे।
0: दिन रमाइलैसँग बिते,
1: रमाइलो बिताउने हो होइन। अब रमाइलो उति बेला त त्यति पीडा लाग्दैन थियो, अहिले चाहिँ कता कता मलाई चाहिँ पीडा लाग्छ कि केही कुराहरू चाहिँ मैले पनि दुःख पाएको रहेछु भन्ने चाहिँ अहिले चाहिँ लाग्छ है।
0: अहिले महसुस हुन्छ,
1: अहिले महसुस चाहिँ मलाई हुन्छ। उति बेला चाहिँ मलाई त्यस्तो केही लागेन, त्यति बेला चाहिँ ठिकै हो, मैले गर्नै पर्छ, मैले नै गर्ने हो भन्ने लाग्थ्यो भने अहिले चाहिँ मलाई कता कता पछि अरू बहिनीहरू पनि आए विवाह गरेर। मेरो 5 भाइ हुन्, मेरो देवरहरू 4 भाइ हुनुहुन्छ होइन, अनि कता कता 5 जेठान देवरानी अहिले पूर्ण छौँ हामी। अहिले पनि अरूको दाँजोमा चाहिँ हाम्रा जेठान देवरानी हामी मिलेकै हुन्छौँ भनौँ न। मलाई चाहिँ के लाग्थ्यो भनेपछि मेरो परिवार चाहिँ अरूको परिवार भन्दा भिन्नै हुनुपर्छ है, यो परिवारलाई चाहिँ मैले फरक देखाउनु पर्छ भन्ने चाहिँ मेरो धारणा थियो।
0: भनेपछि परिवार राम्रो बनाउन अथवा चाहिँ परिवारलाई मिलाएर राख्न महिलाको भूमिका अहम हुन्छ?
1: एकदमै एकदमै, त्यो एकदमै हुन्छ नै, त्यो महिलालाई चिन्न चाहिँ सक्नु पर्छ, परिवारले पनि चिन्न चाहिँ सक्नु पर्छ। मेरो परिवारले मलाई इज्जत गर्छ पनि गर्छ नै, मेरो आफ्नो घरमा मात्रै नभएर मेरो समग्र परिवारले पनि मेरो इज्जत गर्नुहुन्छ, म चाहिँ एकदम खुसी छु।
0: बालबच्चा त्यसपछिको संघर्ष चाहिँ कस्तो रह्यो?
1: संघर्ष त कुरै नगरौँ होइन, म विवाह गरेर 56 सालमा आएँ अनि त्यसपछि केही थिएन। अब उसै त मेरो पसल छ, पहिलेदेखि बुढोले पसल गर्दै आउनु भएको थियो, मैले चाहे भने त त्यो पसलमा आउन पनि सक्थेँ, त्यो परिवारलाई नहेर्न पनि सक्थेँ, तर मलाई त्यस्तो कहिल्यै लागेन किनकि म चाहिँ परिवार सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने लाग्यो। अनि मैले चाहिँ अलिकति केही पैसा आउने कुरा त गर्नुपर्छ है भन्ने चाहिँ लागेर आत्मनिर्भर चाहिँ हुनुपर्छ, त्यो जाबो टिका लाउने पैसा पनि श्रीमानसँग माग्नु चाहिँ हुँदैन भन्ने चाहिँ मलाई त्यो चाहिँ मलाई महसुस भयो। अनि मानव सेवा सङ्घ भन्ने संस्थामा चाहिँ गएर प्रौढसम्म पढाउन पाएँ भने पनि होइन हुन्छ नि त, एसएलसी पास थियो त्यति बेला, एसएलसी पासलाई चाहिँ तपाईँको 1000 रुपियाँ दिन्थ्यो कि, त्यहाँ प्रोट पढाएको पनि 800 कि 1000 यस्तो दिनुहुन्थ्यो। अनि मैले त्यो प्रोट पढाएँ, एकचोटि प्रोट पढाएँ अनि बाल विकास पढाएँ, अनि त्यसपछि रेड क्रसमा पनि मैले काम गरेँ, एचआईभी सम्बन्धी काम गरेँ, अनि त्यसपछि साथी संस्था थियो त्योसँग पनि मिलेर काम गरेँ, त्यसपछि चाहिँ अनि त्यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरू हुनुहुन्थ्यो, उहाँहरूले के भने म्याडम आमा समूह बनाउनु भनेको छ, मैले प्रोट पढाउँथे स्वयंसेविकालाई अनि उहाँले भन्नु आमा समूह बनाउने भनिरहेछ भनेर, अनि मैले पनि आमा समूह बनाऊ न त होइन, पहिला पनि मेरो आमाको आमा समूहहरूमा म बस्थेँ कि स्वयंसेविकाहरूकोमा, म त्यहाँ गएर काम गर्थेँ, हामीले त्यो एकचोटि रक्सी बन्द गर्ने कुराहरूमा त्यहाँ हरेक क्रियाकलापमा म जान्थेँ कि, अनि मैले त्यसो हुँदाखेरि ल ल म बनाउँछु आमासम्म, मैले आमासम्म पनि बनाइदिएँ, हाम्रो त्यहाँ दुईजना स्वयंसेविका हुनुहुन्थ्यो, दुईजनाकै आमासम्म मैले गठन गर्थेँ, अनि त्यो मैले चलाउँथेँ, अनि हिराकाजी दाई जानुहुन्थ्यो, बहिनी हिसै पनि तपाईँ त समाजसेवा गर्दै हुनुहुन्छ, महिला स्वास्थ्य स्वयंसेविका बन्नु नि त, मैले कहिल्यै पनि कामको लागि हात थापिनँ, अनि तपाईँ स्वयंसेविका बनेर काम गर्नु बहिनी भन्नुभयो, अनि ठिकै छ त हुनु केही छैन, मैले समाजसेवा गर्नु त मेरो एकदम खुसी लाग्ने कि, म घरको काम भ्याएर बाहिर अलिकति केही काम गरेँ भने मैले केही त गरेँ नि त, बाहिर निस्केँ भन्ने लाग्ने मलाई। अनि त्यसपछि स्वयंसेविका चाहिँ म 60 सालमा भएँ, 60 सालमा महिला स्वास्थ्य स्वयंसेविका भएपछि मैले काम गर्दै गएँ होइन, त्यस्तो गर्दै गर्दाखेरि
0: सामाजिक क्षेत्रमा सक्रिय भइराख्नु भयो नि त स्वयंसेविका,
1: अनि त्यसपछि बाल कल्याण संघको मनसर अनि टोल विकास संस्था थियो त्यहाँ, मैले राजीपुरमा चाहिँ हिमाल टोल विकास संस्था भनेर चाहिँ अध्यक्ष त्यहाँको म थिएँ, र यहाँ नगरपालिकाको कार्य समितिको सदस्य महिला सदस्यमा चाहिँ मलाई राखिएको थियो, अनि त्यो कार्यक्रममा जहिले नगरपालिका नगर स्तरीय, अनि त्यसपछि चाहिँ म पनि जाने अनि मोहन सर पनि जहिले आउने संस्थाबाट मोहन सर जाने, अनि सरले चाहिँ मेरो काम एकदम मन पर्ने रहेछ, म सक्रिय भएको देख्दा उता आमा समूहबाट पनि तालिम सालिम आमा समूहलाई दिन्थ्यो बाल कल्याण संघले, अनि त्यसरी चाहिँ मोहन सरले नोटिस गर्दै आउनुभयो, अनि बाल कल्याण संघले चाहिँ आमा समूह बीच पनि काम गर्थ्यो, अनि त्यो काम गर्ने क्रममा चाहिँ 71 जना स्वयंसेविका मध्ये मलाई चाहिँ बाल कल्याण संघले चाहिँ सिलेक्ट गर्यो, मलाई चाहिँ सहजकर्ताको रूपमा चाहिँ मलाई त्यहाँ जागिर गर्ने चाहिँ अवसर पाएँ मैले, अनि उता स्वयंसेविका यता बाल कल्याण संघमा जागिर, दुईटा बच्चा, बच्चालाई विद्यालय पठाउनु पर्ने होइन, घर धन्दा त छँदैछ होइन, अनि त्यो विविध कामहरू हुँदा पनि म खुसी थिएँ कि, एकदम खुसी लाग्थ्यो कि मैले सकेन, अनि मेरो छोरो 18 महिनाको थियो, अनि 18 महिना हुँदै नानी जन्मिहाल्यो कि, बच्चा पनि सँगसँगै भयो 18 महिनाको फरकमा छोराछोरी भइहाल्यो, अनि त्यसपछि अनि अझै एउटा भैँसी पालेको थिएँ एउटा केटी चाहिँ राखेको थिएँ मैले होइन, एउटा नानीलाई चाहिँ मैले राखेको थिएँ अनि त्यसपछि उसले चाहिँ त्यो भैँसीको स्याहार सुसार र कहिले काहीँ नानी बाबुहरूलाई खाजा सक्दा बनाउँथ्यो, अनि त्यसरी काम गरेँ, त्यति मात्रै अझ स्वास्थ्य बिमा कार्यक्रम आयो, त्यसको एजेन्टको लागि त अर्कोले सक्दैन कसैले पनि तपाईँले नै गर्नुपर्छ, त्यो पनि जिम्मा मैले पाएँ होइन, त्यसको लागि पनि दगर्नुपर्ने, त्यति गर्दाखेरि पनि मलाई चाहिँ कहिल्यै लागेन कि मलाई बोध छ भन्ने चाहिँ लागेन कि, म खुसी थिएँ कि मैले केही त गर्न सकिरहेको छु नि त भन्ने लाग्थ्यो, अनि म अक्सर उसमा पनि भन्ने गर्थेँ कि महिलाहरूलाई हाम्रो बर्दियाका केही चौधरी दिदी बहिनीहरू पनि हुनुहुन्छ मेरो बर्दियाका यता, अनि त्यसपछि म चाहिँ बर्दिया केटीहरू अरू फरक हो है, अरूभन्दा फरक हुनुपर्छ भन्ने कि, फरक हुनुपर्छ भन्ने कि, देखाउनु पर्छ भनेर भन्थ्यो कि, अनि त्यसपछि हुन्छ दिदी भन्ने कि, उनीहरू पनि त्यस्तो लाग्ने कि,
0: जति बोझ भए पनि रमाइलोसँग बिताइदिनु,
1: अनि रमाइलोसित बिताए, लगभग अहिले 20 वर्ष पुरा भएर अब माघमा चाहिँ 21 वर्ष हुने थियो, अहिले चाहिँ हाम्रो कार्यक्रम बाल कल्याण संघको पनि सकिएको छ, अहिले चाहिँ अब के
0: समय काम गर्नुभयो बाल कल्याणमा
1: गरे 21 वर्षै गरे भनौँ न,
0: महिला बालबालिकाको क्षेत्रमा
1: महिलाहरूको बीच, अनि अहिले चाहिँ म अब दिगो विकास महिला सञ्जाल भनेर चाहिँ बाल कल्याण संघले गठन गरेको छ, त्यसको चाहिँ म अध्यक्ष छु अहिले, अहिले अध्यक्षको भूमिका पनि मलाई दिनु भएको छ,
0: अहिले पनि धेरै जिम्मेवारी छ, 100 महिलाहरू हुनुहुन्छ
1: त्यहाँ, 1700 महिला छन्, त्यो पनि अहिले चाहिँ मैले अध्यक्ष भएर गर्न चाहिँ केही गरेको छैन भनौँ, अहिले एउटा कार्यक्रम अस्ति नै चलायौँ, अब त्यहाँ पनि मैले काम गर्नु छ, अनि अहिले बल्ल टोल विकास संस्था भनेर चाहिँ हामीले गठन गर्दैछौँ, त्यहाँ पनि काम गर्नु छ, अनि बुढाले भन्दैछ मैले केटी नराख्नु, अब म पनि छु भनेको छु दोकानमा पसलमा जान चाहिँ म पाएको छैन, अनि भन्नुहुन्छ भन्ने बेला मान्छे नराख भने चाहिँ देखा पर्दिन भन्नुहुन्छ. मलाई चाहिँ फेरि काम भन्दा पनि समाजमा केही गर्न पाए अलिकति काम गरे जस्तो लाग्छ कि. दिनभरि नत्र मलाई पृथ्वीलाई भारी छु जस्तो बोझ छु जस्तो लाग्ने कि. केही गरेको छैन नि त आज भन्ने जस्तो लाग्ने त्यस्तो चाहिँ मलाई हुन्थ्यो.
0: व्यस्तता पनि छ, गराएपछि काम विभिन्न भूमिकाहरू निभाएर जीवन बितिरहेछ. अनि जस्तो यहाँले भन्नुभयो नि तपाईँले त महिलाकै क्षेत्रमा काम गर्नुभयो नि, अनि अहिले पनि 1700 महिलाहरू तपाईँको मुनि तपाईँको अब त्यो हजुर सञ्जालमा आबद्ध भएर जस्तो विभिन्न खालको भूमिकाहरू निभाइराख्नु भएको छ, जो खास गरी महिलाको नेतृत्व विकास महिला सशक्तिकरणको क्षेत्रमा यहाँहरूले काम गरिराख्नु भएको छ, जस्तो के देख्नुहुन्छ ग्रामीण क्षेत्रमा अहिले पनि महिलाहरूको अवस्था?
1: म पीडामा छु भनेर पनि निस्किन सके पनि छैनन् कति महिलाहरू. जस्तै अब हामी शहरका महिलाहरूको पीडा चाहिँ फरक छ, गाउँघरतिरका महिलाहरू पीडा फेरि फरक छ कि. गाउँघरका महिलाहरूलाई हिंसा के हो भन्दाखेरि चाहिँ उहाँहरूलाई लाग्छ जब हामीलाई चाहिँ एकदमै चोटपटकै लाग्यो होइन, कुटपिटै भयो रगतै आयो भने चाहिँ म पीडामा छु है भन्ने हुन्छ. भने शहरका महिलाहरूलाई चाहिँ शब्दले पनि उनीहरूलाई चाहिँ लाग्छ ओहो यो शब्द उसले मलाई युज गर्यो म पीडामा छु भन्ने हुन्छ नि त. त्यो चाहिँ फरक छ. अब जस्तै
0: महसुस
1: अनि जस्तै एकदमै पीडामा छन् महिलाहरू, किनकि जस्तै बहुविवाहहरू भइरहेको छ र पनि उनीहरू चाहिँ यो गर्नु हुँदैन है भनेर आवाज उठाउन पनि नसकेका अवस्थामा पनि छन् महिलाहरू. यस्तो अवस्थामा पनि महिलाहरू छन्, अब हामीले काम पनि गर्दै आएका छौँ होइन. अहिले समुदायको कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ गाउँको भन्दा पनि शहरका महिलाहरू अझ पीडित छन् जस्तो मलाई लाग्छ कि. छ न त कि खुलेर भन्ने वातावरण पनि छैन, बाहिर आउन पनि सकेका छैनन्, इज्जतका कुराहरू गर्छन् तर पीडामा चाहिँ शहरका महिलाहरू पनि छन् होइन. गाउँको महिलाको पीडा फरक छ,
0: पीडा थरीथरीका
1: नै छन्. कति शहरका महिलाहरू पनि पीडामा नै छन् जस्तो मलाई लाग्छ कि, किनकि उनीहरूलाई चाहिँ सम्पत्ति अब भनौँ न मानको इज्जतका कुराहरू गर्छन्, अब त्यसले गर्दाखेरि पनि महिलाहरू खुलेर बाहिर आउन सकेका छैन.
0: तपाईँलाई के लाग्छ यो सबै कुराहरू महिलाहरूले सहनु पर्ने कारण के हो? आर्थिक रूपमा बलियो नभएकै कारण हो त?
1: एकदमै महिला चाहिँ आत्मनिर्भर हुन चाहिँ एकदमै जरुरी छ. म पनि सायद केही गर्थेन होला, मेरो सानो बच्चा थियो अनि म अस्पताल आउँदाखेरि कहिले काहीँ मेरो बुढोले पैसा धेरै दिने हेर्नु, मलाई चाहिँ दबाई गरेर बाबुलाई केही खिलाउन सजिलो हुने, जस्तै फलफुलहरू भयो होइन, कहिले काहीँ खेलाउन लिन खोज्ने मलाई सजिलो हुने, कहिले काहीँ ठ्याक्क दिने कि. त्यो दिन चाहिँ बच्चाले खान खोज्ने केही कुरा लिन खोज्ने त्यति बेला चाहिँ मलाई एकदमै आत्मग्लानी हुने कि को आफूसँग पैसा भइदिएको भए मेरो बच्चालाई चाहिँ मन परेको कुरा त लिन सक्थे नि त हुने कि मलाई. अनि त्यही भएर चाहिँ मलाई लाग्छ ओहो म चाहिँ अरूको भर पर्न, हुन त सायद म पसलमै भएको भए मेरो पसल पनि अगाडि नै हुन्थ्यो होला, अगाडि बढ्थ्यो होला, व्यवसायमा पनि राम्रो हुन्थ्यो होला, त्यहाँ पनि मेरो नै हुन्थ्यो होला. उसरी त मेरो बुढोले मलाई हरेक कुरामा सपोर्ट गर्नु भएको छ र म यहाँ पुगेको छु होइन. यदि मलाई बाहिर निस्किनै नदिएको भए म पनि यसरी गर्न सक्ने थिएन र बाहिर आउन पनि सक्ने थिएन होला. र पनि कति कुरा आफूले कमाएको भनेको आफूले हो क्या, निर्धक्क भएर प्रयोग गर्न पायो होइन, आवश्यकताहरू पूरा गर्न पायो, कसैले दबावमा पनि राख्न पाउँदैन त्यति बेला. हरेक निर्णय गर्ने ठाउँमा चाहिँ बोल्न सक्ने भन्न सक्ने भयो, हाम्रो निर्णयहरू लिने कुराहरू भयो. त्यसै मसँग केही छैन भने के गर्छ त्यसले रन्देऊ न, त्यसलाई किन बोलाउनु पर्यो निर्णयहरूमा पनि होइन, त्यस्तो खालको हुन्छ. त्यही भएर चाहिँ आत्मनिर्भर हुन चाहिँ एकदमै जरुरी छ.
0: महिलाहरू आफैले कमायो भने सम्पत्ति पनि जोड्न सक्छन् नि.
1: हामी महिलाहरू अक्सर महिलाहरू के बसेको कोही पनि छैन होइन, एकदम बिचराहरू रात दिन खटिनु भएको छ तर पैसा आउने काममा चाहिँ लाग्नु भएको छैन, जसले गर्दाखेरि टिका लाउनलाई पनि पैसा दिनु न भन्नुपर्ने स्थिति भएको कारणले उहाँहरू चाहिँ बिचरा जति पीडा दियो भने पनि सहन बाध्यता छ क्या उहाँलाई. त्यही भएर चाहिँ थाप्ने भनेको चाहिँ जहिले पनि तल हुन्छ अरे, दिने भनेको माथि हुन्छ अरे
0: क्या,
1: हो दिने भनेको चाहिँ माथि नै हुन्छ अरे. त्यसैले चाहिँ दिने भनौँ हामी, हात थाप्ने कहिले पनि नहौँ. यस्ता हिंसा पीडाहरू चाहिँ आफै आफ हराएर जान्छ.
0: अनि अर्को कुरा छ नि, जस्तो महिलाहरूले गराएपछि काम भान्साको काम बालबच्चा स्याहार र पछिल्लो समय चाहिँ हेरचाहको कुरा के, बालबच्चाको हेरचाह ज्येष्ठ नागरिकको हेरचाहको कुरा, त्यो हेरचाहको काममा महिलाहरूको यति धेरै लगानी छ होइन. त्यो काम प्राय जसो महिलाले गर्नुहुन्छ. बुवा आमा स्याहार्ने अथवा चाहिँ घरको बालबच्चाहरू स्याहार्ने पुरुषहरू निकै कम हुनुहुन्छ, हुँदै हुनुहुन्न चाहिँ मैले भन्दिनँ, तर निकै कम हुनुहुन्छ. तर त्यो कामको त महिलाको श्रमको त मूल्याङ्कन छैन नि होइन, कहिले काहीँ लाग्छ कि लाग्दैन?
1: एकदमै लाग्छ. अनि यस्तो छ कि अब मैले मेरो सासू ससुरा कुरा गर्नु पर्दाखेरि मेरो सासू ससुरा मभन्दा टाढा हुनुहुन्छ होइन, मैले इज्जत नै गर्छु मेरो सासू ससुरालाई चाहिँ, स्याहार गर्ने जिम्मेवारी मेरो नै हो, म गर्छु नै. तर पनि कहिले काहीँ मलाई के लाग्छ भने चाहिँ हुर्काउने बढाउने त उहाँको छोरालाई गरेको हो नि त, हो कि होइन? मलाई के लाग्छ भनेपछि मैले मेरो भाइलाई भन्दाखेरि चाहिँ म के भन्छु भनेपछि दुलैलाई मात्र नभन, तँ गर, तँलाई हो नि त बाबामाले गरेको होइन, ऊ त अर्काको छोरी हो नि त, हो कि नै? ऊ त सक्षम भएर आएको हो नि त एउटा. त्यसमा चाहिँ बुवा आमालाई अलिकति गाह्रो साह्रो पर्दाखेरि तैँले हेरै भन्छु कि, म जहिले पनि मेरो दाजुलाई पनि त्यही भन्छु. पहिला चाहिँ मैले के भन्थेँ भन्दाखेरि अब जस्तै यदि बुवा आमा मेरो चार भाइ छन् मेरो पनि, अनि बुवा आमालाई भाउजूले लग्नुहुन्छ लैजानुहुन्छ नत्र दाइले गरेर हुँदैन भन्थे कि मैले पनि पहिला चाहिँ मैले त्यही भन्थेँ जहिले पनि भन्थेँ, किनकि बनाएर खुवाउनु त भाउजूले हो नि, स्याहार गर्ने त भाउजूले हो नि, त दाइ त बाहिर जानुहुन्छ भन्ने खालको थियो. भने अहिले म चाहिँ के भन्छु भन्दाखेरि अहिले म एकदम परिवर्तन भएको छ.
0: जन्माएको, हुर्काएको, बढाएको, पढाएको होइन, सानोमा तपाईँलाई आफूले नखाएर खुवाएको त दाईलाई हो नि त,
1: हो कि नै?
0: भाइलाई हो नि त.
1: त्यो दुलैलाई त बरु आमाले आफ्नो छोरीलाई धेरै दिएर त्यो दुलैलाई कम पनि दिनु होला, नपुगेको दिन उनीहरूले खाना पनि पाएन होला नि, हो कि होइन?
0: र पनि सहेर बस्यो नि त.
1: त्यही भएर चाहिँ म चाहिँ धेरै जोड चाहिँ दिँदैन तिनीहरूलाई.
0: चाहेको कुरामा पुरुषको सहभागिता बढ्न आवश्यक छ,
1: बढी नै हुनुपर्छ, किनकि उनीहरूको हो. उनीहरूले चाहिँ आफ्नोलाई चाहिँ कसरी स्याहार गर्ने भन्ने कुरा उनीहरूले देखायो भने बल्ल अर्काको छोरीले सिक्ने हो नि त, होइन? उहाँलाई इज्जत जब पुरुषहरूले गर्छन् तब बल्ल महिलाहरूले गर्ने हो कि, किनकि उहु उहाँले चाहिँ यति राम्रो गर्नुहुन्थ्यो है, बुवा आमालाई हामीले पनि गर्नुपर्छ भन्ने खालको त्यो वातावरण पुरुषहरूले पनि दिनुपर्छ, अनि बल्ल महिलाहरूले गर्छ.
0: अनि बच्चाको हेरचाहको कुरा,
1: बच्चाको हेरचाहको कुरा गर्नु पर्दाखेरि अब पुरुष कस्तो अवस्थामा छ, सँगै छौ भने चाहिँ बराबर गर्नुपर्छ. अब पुरुष महिला दुइटै घरमै छन् भनेपछि बच्चालाई चाहिँ समय दिनुपर्छ जस्तो लाग्छ कि. बाउले चाहिँ दुई घण्टा भए पनि समय चाहिँ बच्चालाई दिनुपर्छ, एक घण्टा किन नहोस्, समय दिने गर्यो भने चाहिँ बच्चालाई चाहिँ के लाग्छ त भन्दाखेरि ओहो बुवाले यस्तो भन्नुहुन्छ है, यो गर्नुहुन्छ है भनेर सतर्क पनि हुन सक्छन्. अब आमालाई माने तापनि जस्तै आमाको त्यो डर मान्दैन नि त, होइन? त्यही भएर अलिकति एकजनाको डर चाहिँ हुनै पर्छ बच्चालाई, अनि बल्ल बच्चा बिग्रिन्न भनौ न. त्यसको लागि बच्चालाई समय चाहिँ बाउले दिनै पर्छ, मेरो विचारमा चाहिँ एक घण्टा होस् अथवा आधा घण्टा होस् जति दिन सक्छ समय चाहिँ दिनै पर्छ. अब स्याहार गर्ने कुरा त अब उसले कस्तो काम गरिरहेको छ, महिलाले धेरै गरिरहेको छ, उसलाई फुर्सद छैन भने पूर्ण रूपले पनि स्याहार गर्न सकियो. तर अब पुरुषले मात्रै काम गरिरहनु भएको छ भनेपछि उहाँले समय दिन नसक्नु पनि सक्नुहुन्छ, तर पुरै समय दिन नसके तापनि केही समय चाहिँ बच्चाहरूलाई दिनुपर्छ बुवाले पनि.
0: हुन्छ, मिठो कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
1: धन्यवाद हजुरलाई पनि, आज चाहिँ यो बोल्ने मौका दिनुभएको छ, धन्यवाद हजुरलाई. र यो सामुदायिक एफएमलाई धन्यवाद दिन चाहन्छु म पनि.
0: हवस् त, कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै. म दुर्गा देवकोटा पनि बिदा हुन्छु, नमस्कार.

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्।

0: साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
1: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
2: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता, कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयको समेत निर्देशन जारी। पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञको प्रश्न।
1: 10 रुपियाँ गराइसकेका छ 2 वर्ष अगाडि नै, तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन। त्यो
0: प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई साउन 12 र 13 गते। राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चद्वारा स्वीकार। वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने।
2: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त, ऊ त एउटा आफ्नो सन्तानको लागि आफ्ना बुवा आमाको लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको।
0: विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा 2 शिक्षक सहित 3 जना निलम्बन। बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणको उच्च सतर्कता। महाकाली नदीमा बहाव घटेपछि शारदा ब्यारेजमा 4 पाङ्रे सवारी सञ्चालन सुचारू, तर सतर्कता अपनाउन प्रहरीको आग्रह।
3: हो, पहाड़ी क्षेत्रमा चाहिँ अत्यधिक वर्षा पानी बढ्यो भने चाहिँ यता पानीको बहाव बढ्ने हो।
0: र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति। साफ च्याम्पियनशीप कार्तिकमा नेपालको सहभागिता भने अझै अन्यलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क लागू गरेको, एक सातामै फिर्ता लिनु निर्णय प्रक्रियामा पर्याप्त तयारी र परामर्शको अभाव रहेको संकेत हो। जनजीवनसँग प्रत्यक्ष जोड़िएका विषयमा नीति बनाउँदा त्यसको प्रभाव, कार्यान्वयन क्षमता र सरकारवालासँगको छलफललाई प्राथमिकता दिनुपर्छ। विरोधपछि निर्णय सच्याउनु सकारात्मक भए पनि पटक पटक यस्ता अपरिपक्व निर्णयले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँछ। अब सरकारले हतारमा निर्णय गर्ने होइन, अध्ययन, संवाद र सार्वजनिक हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले सर्वसाधारणबाट उठाएको पूर्वाधार विकास कर सर्वसाधारणकै सहजताका लागि विकास निर्माणमा खर्च गर्ने भनिए पनि त्यसको कार्यान्वयन, अनुगमन र प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ। पछिल्लो समय सरकारले शिक्षा र स्वास्थ्यमा समता शुल्क लिने निर्णयका विषयमा आलोचना हुँदा अन्तत सो निर्णय एक साता नपुग्दै फिर्ता भएको छ। अहिले पनि सरकारले विभिन्न शीर्षकमा पूर्वाधार विकास कर लिने गरेको छ, तर त्यसबाट उठेको रकमले सर्वसाधारणको दैनिकी कति सहज भएको छ भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्। सरकारले पूर्वाधार विकासका नाममा लिने करले सर्वसाधारणको दैनिकीमा कति सहज भएको छ? सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
1: अत्यावश्यक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने गरे, भौतिक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने, त्यसको जो हो गर्नको लागि भनेर पहिलाको जुन विशेष एउटा पर्टिकुलर खास चाहिँ परियोजनाको लागि भनेर सुरु गरेका थिए त्यसलाई जनरलाइज गरिदिएर एउटा पूर्वाधार निर्माण कोष, पूर्वाधार कर सम्बन्धी शीर्षकै राखेर त्यो कलेक्सन गरिरहेछ। अब त्यो चाहिँ के छ भन्दाखेरि, अब त्यसको कालीगण्डकी के अरे बुढीगंजको काम त मुआवजा बाँड्ने काम त उहाँ छ, अरू चाहिँ के अरे अगाडि बढ्न सकेका छैन, त्यसको मोडालिटी नै विवाद छ बेला बेलामा। अब अहिले आएर पूर्वाधार कर भनेर प्रति लिटर 10 रुपियाँ लिन्छ, फेरि पहिला 5 रुपियाँ भएको म 10 रुपियाँ गराइसकेका छु 2 वर्ष अगाडि नै, तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन। त्यो अब विशेष आयोजनाको लागि हो भने त्यो विशेष आयोजनामा खर्च गर्नुपर्छ, र विशेष आयोजनामा होइन भने त्यो करबाट कुन कुन आयोजनाहरू यसपालिमा जान्छ त्यो कर भनेर आम जनतालाई जानकारी गराउनु पर्ने, सुसूचित गर्नुपर्ने छ, त्यो पनि गराएको छैन। त्यस कारणले गर्दा पूर्वाधार करको उपयोग राम्ररी भएको छ, जुन उद्देश्यको लागि लगाइएको हो त्यो भएको छ, लक्ष्य पूरा भएको छ, उद्देश्य पूरा भएको छ, त्यसबाट चाहिँ नि आम जनताले थप अतिरिक्त सुविधा पाएका छन्, अर्थतन्त्रलाई त्यसले राम्रो गरेका छ भन्ने अवस्था चाहिँ छैन।
5: यसैबीच चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी अभिभावक तथा सरकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने व्यवस्था भन्दै व्यापक आलोचना भएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो। सरकारले आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बाफत थप 3%सम्म शुल्क तिर्नुपर्ने अवस्था बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्ले संघको परामर्शपछि यस्तो निर्णय गरेको उल्लेख गर्नुभएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई 3% शिक्षा समता शुल्क नलिन सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न समेत आग्रह गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले प्याप्सन एन प्याप्सन र हिसानका प्रतिनिधिसंघको छलफलमा उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो। छलफलमा शिक्षा विधेयक, पाठ्यक्रमको खाका, शिक्षा नियमावली र छात्रवृत्ति लगायतका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। निजी विद्यालयका प्रतिनिधिले सरकारसँगको छलफल सकारात्मक भएको समेत बताएका छन्। तर सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिएपछि अपरिपक्व निर्णय भएको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
6: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कति नै छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यो साथै 30% त गरीब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएकाहरू छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ, यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैन थियो। उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरिए चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्छ।
5: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई यही साउन 12 र 13 गते हुने भएको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रस्तावित दुई आयुक्तहरूको सुनाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तको सुनाई साउन 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
7: 10 मिनटको उहाँको पावर पोइन्ट प्रेजेन्टेसन चाहियो अनिवार्य नै, त्यो भर्बल मात्रै हुनु भएन, मौखिक मात्रै भएन, एउटा त्यो अनुरोध गरेका छौँ। दोस्रो चाहिँ नतिजामा आधारित कुरा चाहिँ खोज्नु पर्यो नयाँ कुरा, यो कुरा चाहिँ सचिवालयबाट उहाँहरूलाई संचार पनि गरिदिउँ। अहिले यहाँ प्रस्तुत गरेको एउटा विषय छँदैछ, त्यो आधार अहिले हामीलाई यो हो, तर उहाँले पछि प्रस्तुत गर्ने कुरामा चाहिँ नतिजामा आधारित कार्ययोजना पेश गर्नु पर्यो, उहाँले आफ्नो अवधिमा ल्याउने परिवर्तन के हो, गर्ने काम के हो भन्ने कुरा हो।
5: वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो। नयाँ व्यवस्था अनुसार पीड़ितले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
2: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त, ऊ त एउटा आफ्नो सन्तानको लागि आफ्ना बुवा आमाको लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको, र त्यही व्यक्ति चाहिँ पीड़ित भएर अब यस्तो भौतारी रहेको अवस्था देख्दाखेरि यो प्लेटफर्म चाहिँ लन्च गरौँ, ताकि मान्छेले चाहिँ अब काठमाडौँ आउन नपरोस्, फाइल बोकेर काठमाडौँ धाउन नपरोस् र यहाँ विभिन्न विभिन्न शाखामा मन्त्रालयतिर नजान परोस् र एक्सप्लोइट नहोस् भनेर यो यसको चाहिँ सोच आएको र यो चाहिँ अब अनलाइन प्लेटफर्म आयो। अब अनलाइन प्लेटफर्म आइसकेपछि अब घरै बसेर अब न्यायको लागि काठमाडौँ जान परेन।
5: श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने जनाएको छ। मन्त्री यादवले स्वदेशी श्रमिकका गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभयो। वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई कड़ा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभाग अनुसन्धान संयन्त्रको समन्वयमा जहाँ सुकै लुकेर बसे पनि कानूनी दायरामा ल्याउने बताउनु भएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा लगाइएको रोक हालका लागि हटेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीको बहाव 1,24,454 क्युसेक पुगेपछि ब्यारेजमा चार पाङ्ग्रे सवारी आवागमन बन्द गरिएको थियो, तर अहिले बहाव घटेपछि खुलाइएको सीआईएनसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी टेक बहादुर रावतले बताउनुभयो।
3: पानीको बहाव महाकाली नदीमा पानीको बहाव घटेर अहिले 79,000 क्युसेकमा आइपुगेको छ र अहिले चार पाङ्ग्रे सवारी साधन पनि महाकाली यो वनवास पुलमा चाहिँ सुचारू भइसकेको छ। हो, पहाड़ी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने चाहिँ यता पानीको बहाव बढ्ने हो। अब अहिले पछिल्लो समय रातको समयमा त अब विशेष गरी त्यो पुलमा चाहिँ बन्द नै हुन्छ। दिउँसोको समयमा हो, माथि पहाड़ी एरियाहरूमा चाहिँ पानीको अत्याधिक वर्षा भयो भने त्यही अनुसार चाहिँ बन्द हुने हुन्छ।
5: नेपाल विद्युत प्राधिकरणले बर्खा याममा नियमित सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न सबै प्रदेश कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको समीक्षा बैठकले भारी पहिरो र हुरी बतासका कारण हुन सक्ने विद्युत अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति उपकरण र मरमत सामग्री 24 घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट 7 वर्षको एकमुष्ट निवृत्त भरण पेन्सन लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश द्वय बालकृष्ण ढकाल र मेघ राज पोखरेलको संयुक्त इजलासले बैंकका पूर्व कर्मचारी गोविन्द प्रसाद रेग्मी सहित 212 जनाको दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। काठमाडौँको कृतिपुरमा कारमा आगलागी हुँदा कृतिपुर स्थित ट्याङ्ला फाटाका सुरेश चन्द श्रेष्ठको मृत्यु भएको छ। 70 वर्षीय श्रेष्ठ नरदेवीमा बस्दै आउनु भएको थियो। ट्याङ्ला फाटा स्थित चाँदनी चोकमा रोकिराखेको अवस्थामा 25638 नम्बरको कारमा अचानक आगो लागेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ताजा खबरमा अब विदेशका खबर। भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यू डेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृत प्रदान गरेको हो। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृत प्रदान गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब अन्त्यमा खेल खबर। दक्षिण एशिया फुटबल महासंघ साफले साफ च्याम्पियनशीप 2026 आगामी कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या र खेलको स्वरूप भनी महासंघले नै अझै सार्वजनिक गरेको छैन। फिफाले नेपाललाई लगाएको प्रतिबन्धका कारण नेपालको सहभागिता भनी अन्यलमा छ।
0: आलिताल गाउँपालिका 1 का माला गाउँका 24 परिवार अझै टेन्ट मुनि बस्दै बस्ती स्थानान्तरण गर्ने सरकारको बाचा अधुरै रिपोर्टसँगै विपदमा परेका नागरिकका लागि सरकारको सहयोग संयन्त्र के होला विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
10: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
11: संसद
5: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
11: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
0: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
0: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँके खबर। डडेलधुराको अलिताल गाउँपालिका एकको माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीयले अझै पनि सुरक्षित बास पाएका छैनन्।
12: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, बुढा बुढीको आँखा रातभर निदाउँदैन, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
13: समस्या धेरै छ म्याडम, समस्या भन्दा त्रिपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ। तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले अवारी पारी गर्न समस्या छ। अब एउटा 10 दिनले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो, उनले अब यसमा बसौ भन्दा थिए, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने त्यस्तै छ जिन्दगी।
12: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। 6 जनाको परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ:
13: 2079 सालको
12: पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ्न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो।
14: टेन्ट राखेको छ, त्यो टेन्टमा चाहिँ बर्सात ठुलो भएपछि बर्सातदेखि नै टेन्टमा बस्दै आएका छन्, अहिले पनि टेन्टमै बस्ने गरेका छन्। उनीहरूले दिउँसो चाहिँ यता घरमा पानी पिदो भयो भने घरतिर आएर टाइम भयो भने साँझतिर, अनि दिउँसो पनि बढी वर्षा भयो भने त्यही उता पारिपट्टि घरको जस्ट पारिपट्टि चाहिँ टेन्ट राखेका छौँ हामीले, त्यो टेन्टमा बस्दै आउने गरेका छन्। अहिले पनि त्यही प्रक्रिया छ, गत वर्ष 2-3 वर्षमा जुन प्रक्रिया थियो त्यही प्रक्रियामा चाहिँ उनीहरूले त्यसरी नै बसिराखेका छन्। 24 परिवार आउँथे, 24 परिवारलाई स्थानान्तरण गर्नुपर्ने हो हामीले। यसबारे तपाईँको त्यो ठाउँबाट अर्को ठाउँ सार्ने भनेर लगभगै अन्तिम फाइनलमा पुगेको रिपोर्ट हामीलाई लगभग 2-3 दिन अगाडि गाउँपालिकामा परिपत्रै आएको छ, त्यहाँबाट बस्ती भन्ने ठाउँमा हामी सार्दैछौँ अहिले।
12: पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जो जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदमा पर्दा निशुल्क नम्बर 1234 फोन गर्न सकिने,
15: व्यक्तिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ।
0: विपदपछि राहत खोज र पुनर्स्थापनासम्म सरकारको भूमिका र मौसमजन्य विपदबाट बस्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
15: होइन, हामीले नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने दन्दनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणगर सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
17: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
15: एकदमै, सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी धुवानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1234 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्ति हो जो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षजीहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
17: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
15: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जस्तै सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलता कारणले गर्दा के अरे तपाईँको उद्धारकर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिरहेको छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 भन्दा बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ।
17: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
15: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण त व्यवस्थापन कार्यकारी समितिले 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने कुरा। र अर्को उहाँको प्रश्न के थियो भन्दाखेरि जस्तै हिमाल
17: तिनै भेको लागि एकै प्रकारको हो कि फरक फरक
15: फरक फरक हुन्छ किन भन्दाखेरि जस्तो ठाउँ परिस्थिति अनुसार हामी चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो कि हाई एल्टिट्युडमा जाँदाखेरि त्यही प्रकारको हामी चाहिँ विपद तपाईँको चाहिँ उद्धारकर्मी पठाउनु पर्ने हुन्छ। त्यो भएको हाम्रो नेपालमा अहिले हाई एल्टिट्युड लिएका चाहिँ जस्तो नेपाली सेनादेखि लिएर सशस्त्र परिबल नेपालमा उद्धारकर्मीहरू हुनुहुन्छ। त्यसै गरेर अब हामी कहीँ चाहिँ डुबानु पर्यो नदीहरू एकदम गहिरामा चाहिँ उद्धार गर्नु पर्यो भने त्यहाँ स्विफ्ट वाटर रेस्क्यू अथवा गोताङहरू चाहिने हुन्छ। त्यो प्रकारले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो हिमालतिर हामीले चाहिँ हेलिकप्टरबाट उद्धार गर्नु पर्यो भने त्यही प्रकारका चाहिँ हेलिकप्टरहरू त्यही क्षमताका हेलिकप्टरहरू उडाउनु पर्ने हुन्छ। त्यो भएको कुराले हामीले हिमाल पहाड तराईको लागि फरक फरक किसिमले भौगोलिक तपाईँको बनावट अनुसार भूगोलको चाहिँ स्थिति अनुसार चाहिँ उद्धार गर्ने गरेको किसिमले चाहिँ
17: यो वर्ष याममा मात्र सडक बनाउने खन्ने असारे चटारो सक्ने मेलो हुन्छ जसले जोखिम बढाइरहेको हुन्छ। विपद व्यवस्थापन समितिले ती कुराहरूलाई पनि किन पूर्व तयारीको रूपमा नहेरिरहेको होला?
15: यो विषय पनि एकदमै पेचिलो विषय छ। अस्ति भर्खरै पनि एउटा हाम्रो मिटिङ भएको थियो र त्यहाँ एउटा स्रोतले के देखाएर छ भन्दाखेरि अहिले पछिल्लो पटक जति पनि हाम्रो पहिरो गइराखेको छ त्यो पहिरो जानुमा चाहिँ तपाईँको यो डोजरी विकास भनौँ न भनेको चाहिँ जथावी चाहिँ सडक खनेको कारणले गर्दा त्यो पहिराका घटनाहरू त्यसको कारणले गर्दा मानिसहरू विस्थापन भएको चाहिँ तथ्याङ्क रहेछ। अन्त भनियो भने त्यहाँ 70% जति त्यस्तो कारणले गर्दा विपद भएको चाहिँ देखिया रहेछ। भनेपछि अब हजुरहरूले चाहिँ भनेको कुरा के छ भन्दाखेरि अब हामीले चाहिँ यो जथाभावी तपाईँको चाहिँ सडक खन्ने भन्दा पनि अब त्यो सडक खन्ने निकायको कुरा चाहिँ एउटा यहाँ आउँछ। जस्तो कि सडक भनेको सङ्घले पनि बनाउँछ, प्रदेशले पनि बनाउँछ र स्थानीय तहले पनि बनाउँछ।
17: विपद व्यवस्थापन प्राधिकरणले विकास निर्माणको काम गर्दाखेरि यसमा कडाईका साथ गर्नु पालना गर्नु नभए यसले विपद निम्च्याउँछ भनेर त्यस्तो खालको अडान लिन सक्ने अथवा कडी कडा गर्न सक्ने स्थिति छ कि?
15: यही विषयमा अब यही विषयमा हामीले चाहिँ नीतिगत सुधार गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले लबिङ गरिराखेका छौँ। अब जस्तै हाम्रो इआइए भन्छ वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ। यदि इमान्दारीपूर्वक हामीले वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ अथवा आइए भन्छ प्रारम्भिक वातावरण मूल्याङ्कन गर्यौँ अथवा संक्षित वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ भने त्यहाँ यो विषय आउँछ। त्यो वातावरण प्रभाव मूल्याङ्कन गर्नु भनेको त्यो विपदको दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्ट अथवा त्यो चाहिँ सडक अथवा चाहिँ कुनै बाटो बनाउन उपयुक्त छ कि छैन भनेर हेर्ने हो। तर हामी के गर्दै अहिले चाहिँ के देखिन्छ भने हाम्रो इआई अथवा आई रिपोर्टहरू भनेको यो चाहिँ प्रक्रिया पुरा गर्नलाई मात्रै भएको देखिन्छ। त्यो भएको अब चाहिँ हामीले के भनेको छौँ भने कुनै पनि आयोजना कार्यान्वयन गर्दाखेरि त्यहाँ डिआइए गर्नुपर्छ, डिजास्टर इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ।
18: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
19: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयले विद्यालय सञ्चालकसँग आग्रह गरेको छ। पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञहरूले प्रश्न गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चले अस्वीकार गरेको छ। वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा विद्यालयले 2 शिक्षक सहित 3 जना निलम्बन गरेको छ। विद्युत सेवा नियमित राख्न प्राधिकरणले मातहतका कार्यालयलाई निर्देशन दिएको छ र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति प्रदान गरिएको छ। साफ च्याम्पियनशीप कार्तिकमा तर नेपालको सहभागिता भने अझै अन्यलमा छ।
0: हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
2: साउन 16 गते तेस्रो शनिवार का दिन
3: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: भाउनी अस्तिको सही जोडेर कति भयो?
1: 4000 त हो नि।
0: ए जम्मा 4000 हो? अनि आज जोडेर 6000 त हुन्छ नि साउनी।
1: ए जहिले

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उनका संपर्क करके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जाना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: गुड मर्निंग खै सबैले हिजोको होमवर्क निकाल त ल ठिक छ तिम्रो पनि ठिक छ
2: सर एलिसाले त होमवर्क गरेकै छैन
1: यो एलिसा कहिले काम लाग्दैन यसको काम छैन
2: गोबर गाडे
3: विद्यालय होस् वा घर बालबालिकालाई कहिले हतोत्साही नगरौं उनीहरूको मानसिकता बिग्रिन सक्छ। सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
5: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
5: शिक्षा शास्त्र संकाय बीएल ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
5: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
5: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
4: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
4: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
4: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने प्रधानमन्त्रीको घोषणा, कार्यान्वयनको प्रक्रिया के हुन्छ?
2: अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा पत्र लानुपर्छ, नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
1: बर्खायामसँगै झाडा पखालाका बिरामी बढ्दै, जोगिन के गर्ने?
3: यदि पानी हामीले शुद्ध मात्र पिउन सकियो त्यो भने पनि धेरैभन्दा धेरै पानी जाने रोगहरू झडक बढ्न सक्दछ।
1: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर शुरूमा प्रमुख विश्व समाचार।
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका छ जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसी हुनु अघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई, इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्धविराम लागू भएता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कण्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इण्डोनेशियामा कम्तीमा 34 शिशुको तस्करी भएको मामिलामा 19 दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 महिलालाई 7 जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3-6 सजाय पाएका छन्। सन् 2023-2025 को बीचमा केहीलाई सिंगापुर पठाइएको थियो भने केहीलाई जकार्तामा बेचिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले इबोला प्रकोप थप फैलिरहेको बताएका छन्। इटुरी प्रान्तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढ़ी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा

0: कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
1: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्राय जसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्कबारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णयबारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लेखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढ़ाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रियाबारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
2: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारलाई। यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा प्रस्ताव लानुपर्छ। नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय, यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ़दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खासगरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष वर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
3: विगत केही दिन यता धेरै केही गरी बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देख्न थालेको छ। मनसुन सुरु भएसँग नै यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाउँदैछौँ।
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
3: लगभग आधा दर्जन त हाडारीमा त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथिमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना हुनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयमा कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदछौँ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
3: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ, त्यसमाथिमा हाम्रो अलिक संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखेको पनि थियो, केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कका साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने छ मान्छु।
0: अब यो वर्षेनी देखिने समस्या यसबाट जोगिन के गर्नुपर्छ, खास मान्छे सतर्क कसरी हुने?
3: एउटा मात्र मूल मन्त्र मैले गरेँ के भन्ने गर्दछु भन्दाखेरि पानी र व्यक्तिगत सरसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट पनि हुन्छ अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यस्तो आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगतको अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्ने। त्यो बाहेक त अब व्यक्तिगत साफसफाई, अब वातावरणीय साफसफाई, अरू थुप्रै विधिहरू त छँदैछ। अथवा
0: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
3: जति पनि बच्ने उपायको कुराहरू गर्छौ र अहिले जति पनि त्यो सबै

0: कुराहरू आउन विकेत पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने, के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको, अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ। तर हामीमा एउटै कुराको चाहिँ कमी देखेँ, त्यो भनेको चाहिँ हामीले ती कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ। स्ट्रिट फुड भन्छौँ नि, सडकमा देखि खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आज दिन त हो भनेर खान्छौँ, त्यसपछि रुतिरहेको भएर आइरह हुन्छ, कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरह हुन्छ, थाहा छ। तर बाध्यता अब पानी नपी अब घरमा आवश्यकमा
1: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रवृत्ति?
0: प्रकृति अलिक फरक छ। मेरो अब विश्लेषणमा कसरी हेर्छु भन्दाखेरि, जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पात्र छ त्यो ठाउँमा अलिक कम देखिन्छ। तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ। जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै नजिकै निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य केन्द्र नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन गए मृत्यु हुन सक्ने सम्भावना चाहिँ
1: अन्तिममा। डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्यालाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
0: बजारमा अब छ्यापछ्यापी अहिले जाडोका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु। किन भन्दाखेरि जताततै बिक्री गरिरहेको छ, त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु कुरै पनि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैजाबाट प्रग्रसित बिरामीलाई सोद्धाखेरि, अब जता हामी दिनभरि जलाइरहेमा काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडोको पानी राखेको हुन्छ, हामीले सोध्ने कुरा पनि भएन, खकित हुन्छ, हामी पुग्नुपर्ने बाध्यता हुन्छ, अब त्यसले कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको याद छ। त्यसले गर्दाखेरि त छिट्टैसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिराख्नु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मनसुन आउँछ तब यो बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
1: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढ़ेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेंलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय। होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 औं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिबारका दिन
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
5: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
5: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
5: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
5: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
4: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
4: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915-60-088 र 561-88
4: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
6: तिमी त अब सहर जान्छौ रे मलाई बिर्सिन्छौ होला है
7: कहाँ बिर्सिन्छु र कुसुम तर

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
5: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: कार्यक्रम मझेरी मझेरी मझेरी
0: भैया।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
4: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए, एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
3: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
4: चलाइन सर।
3: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है, सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन, जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
5: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
3: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
6: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिगापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सामुदायिक रेडियो टिगापुर एफएम को चौथो पञ्चवर्षीय रणनीति योजना निर्माणको आज तेस्रो दिन सरसफाई, खानेपानी, शहरी सहकारी, नैतिक शिक्षा, सुशासन सम्बन्धी छलफल भएको छ। छलफलमा सरकारवालाहरूले योजना निर्माणमा आफ्नो राय सुझाव दिएका छन्। छलफलपछि राय सुझाव प्रस्तुत गर्दै निवृत्त शिक्षक काशीराम ढुंगानाले आगामी दिनमा सामुदायिक रेडियोले सदस्य संस्थाहरूको वृद्धि गर्नुपर्ने, विभिन्न संस्थाहरूको संघ संस्थाको सहकारी सरकारी गैर सहकारी संस्थाहरूको समन्वय गर्नुपर्नेमा वाडा पालिकासँग वार्षिक रूपमा समेत सम्झौता गरेर अगाडि बढ़नुपर्ने सुझाव दिनुभएको छ। टीकापुर नगरपालिका खानेपानी, सरसफाई, स्वच्छता उपभोक्ताका शाखाका प्रमुख कमल बहादुर रावलले खानेपानी समेत उपभोक्ता समितिलाई जवाबदेही बनाउनका लागि समितिसँग अन्तर्क्रिया गर्नुपर्ने, खानेपानी सरसफाई सम्बन्धी सचेतना र निष्पक्ष खबरदारी सम्बन्धित समाचार समेट्नुपर्ने सुझाव दिनुभएको छ। टीकापुर नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले सामुदायिक रेडियोले सहकारी शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, सहकारीका सूचना नियामक निकायको समेत सूचना सम्प्रेषण गर्नुपर्ने, सहकारीका व्यवसायीले गरेका गतिविधि सम्बन्धी समाचार बनाउनुपर्ने, विभिन्न दिवस पारेर कार्यक्रम सञ्चालन गर्नुपर्ने, अडियोसँगै भिडियो कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताउनु भएको छ। जानकी गाउँपालिका 3 नम्बर वाडा अध्यक्ष सुरेश कुमार चौधरीले सामुदायिक रेडियोले गरेका कामको प्रशंसा गर्दै आफूले वाडामा सूचना सम्प्रेषणका लागि बजेट छुट्याए पनि धेरै मीडियाहरूलाई दिनुपर्ने भएकाले समस्या भइरहेको बताउनु भएको छ। उहाँले आगामी दिनमा सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ़ने प्रतिबद्धता समेत गर्नुभएको छ। लक्ष्मी बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष कपूर सिंह कडायतले गलत सूचनाले गर्दा सहकारीको गलत प्रचार भइरहेको बताउनु भएको छ। उहाँले संस्थालाई राम्रो बनाउनका लागि संचालक समिति र कर्मचारी राम्रो हुनुपर्ने बताउनु भएको छ। अहिले सामुदायिक रेडियो अहिले राम्रो छवि बनाउन सफल भएको बताउनु भएको छ। सामुदायिक रेडियो टिकापुर एफएमका संचालक समितिका अध्यक्ष योगेन्द्र बजगाईले सामुदायिक रेडियोले सुतेका समेत सरकारलाई जगाउने काम गरेको, समुदायलाई सूचित गरेको बताउनु भएको छ। उहाँले सामुदायिक रेडियोको टावरका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध गरेको पनि सुनवाई नभएको बताउँदै आगामी दिनमा रेडियोका क्षमताका लागि स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। शारदा ब्यारेजको समेतमा चार पाङ्रे सवारी साधन आवाजमा रोक लगाएको छ। महाकाली नदीको पानीको भाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाड़ीलाई आवाजमा निषेध गरिएको छ। आज बिहान नदीमा पानीको भाव 1,00,000 क्युसेक नागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक टेकबहादुर राउतले निर्देशनमा समेत रोक लगाएको हो। आज दिउँसो 1:30 बजेको मापन अनुसार महाकालीको जल स्तर 1,24,454 क्युसेक समेत पुगेको बताएको छ। पछिल्लो समयमा जताततै महिलामाथि विभिन्न बलात्कारका घटनाहरू भइरहेको सुनिन्छ। महिलाहरू घरभन्दा बाहिर काम गर्न क्षेत्र होस् या विद्यालय होस् सुरक्षित महसुस गर्ने वातावरण सिर्जना गर्नुपर्छ। जब समेत सुरक्षित भएर महिलाहरू काम गर्न सक्छन् त्यसपछि मात्रै काम गर्ने वातावरण बन्छ। पछिल्लो समयमा महिलामाथि विभिन्न हिंसाका घटनाहरू बढ़दै गएको समाचारमा सुनिँदैछ। काम गर्ने स्थल होस् या अन्य क्षेत्र जहाँ भए पनि आफू समेत सुरक्षित भएको महसुस गरिन्छ, तब मात्रै उहाँहरूको काम गर्ने समेत ऊर्जा शक्ति उत्पन्न हुन्छ। कर्णाली मावि टिकापुरमा कक्षा 9 अध्ययनरत छात्र नम्रता अधिकारी उहाँ विद्यालयमा छात्रमाथि हुने विभिन्न किसिमका हिंसात्मक घटनाबाट जोगिना के गर्ने भन्ने विषयमा विचार राख्नु भएको छ। विद्यालयमा पछिल्ला समयमा छात्र विद्यार्थीहरूमा
समेत हर तरिकाले समेत सुरक्षित महसुस गर्न जरूरी छ। छात्रहरूले जिस्काउने उनीहरूले हिँडिरहेको खराब छुवाई जस्ता समेत कारणले हुन सक्छ। विद्यार्थीहरूले आफूहरूलाई असुरक्षित महसुस गर्छन् जसबाट जोगिनका लागि विद्यालय परिवारले आफूहरूको समस्या सुनवाई गर्ने र सम्बोधन गर्नुपर्छ पनि भन्नुभएको छ। विद्यालयमा समेत क्षेत्रमा पनि छात्रमाथि विभिन्न हिंसात्मक घटनाहरू हुन सक्छन्। जबसम्म छात्रहरूलाई मानसिक रूपमा बलियो बनाउन सकिँदैन तबसम्म उनीहरूलाई विभिन्न तरिकाले हिंसा हुँदै गएको हुन्छ। छात्रहरूलाई विद्यालयले असल छुवाई र खराब छुवाईको बारेमा जानकारी दिने, आत्मरक्षाको तालिमहरू दिन र आफूहरू गुनासो सुन्ने छुट्टै शिक्षक व्यवस्थापन समेत गर्न सके सहज हुने समेत अर्की छात्रा समेत मनिषा विष्टले बताउनु भएको छ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% कर हटाएको छ। प्रधानमन्त्री बालन शाहले सामाजिक सञ्जाल मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्न आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समेत समता समेत कर हटाइने उल्लेख गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री सोनी मोहगलेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र समेत स्वास्थ्यमा समता शुल्क लागू नगर्ने निर्णय गरेको बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना गतिविधिहरू सभा सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा जिल्लामा समेत भ्रमणका क्रममा अप्नाउनु पर्ने रणनीति समन्वय जनसंवाद र सांगठनिक सुदृढीकरण बारेमा 5 बुँदे निर्देशन जारी गर्नुभएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले मंगलबार एक परिपत्र जारी गर्दै सांसदहरूलाई सो निर्देशन गर्नुभएको हो। र धनगढ़ीमा 27 लाख बढ़ी प्रतिबन्धित प्लास्टिक जन्ने सामग्री बरामद गरेको छ। उपमहानगरपालिकाले प्रतिबन्ध लगाएको करिब 27,72,000 रूपियाँ बराबरको प्लास्टिक जन्ने सामान बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले धनगढ़ी उपमहानगरपालिका 4 मा गणेश ओझाले सञ्चालन गरेको कैलाश ट्रेड एण्ड सप्लायर्सको गोदाममा खानतलासी गरेर ती सामग्री बरामद गरेको जानकारी दिनुभएको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर, साउन 5 र 6 गते।
5: कन्या प्रावि टिकापुर, साउन 7 र 8 गते।
4: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9, साउन 9 र 10 गते।
5: कर्णाली मावि टिकापुर, साउन 11 र 12 गते।
4: सरस्वती मावि बनगाउ, साउन 13 र 14 गते।
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015356 र 9846134434।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएम को नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सुन्नु भो महाराज परीक्षित, अब जो श्रीमद भागवत माँ प्राण को दशम स्कंद अंतर्गत आइले कति कथा को वर्णन विस्तार करें भने संकित मान महाराज परीक्षित लाई सुखदीप ली बताऊनु भो। अब त्या देखो प्रांत लौत राजन परीक्षित, अब बाकी अंश को लागे तपाई के सुन्न चाहिए भक्सन सबने कहना श्रद्धा खरीमान लो मेरो भगवान। यसै यी प्रसंग को बीचमा अघि के भएछ भन्नु होला भनेदेखि, अब त्यहाँ देखिनु उपरान्त भगवान परमात्मा कृष्णबाट एक दिन कृष्ण भगवान भेडा बाख्रा भई खेल्ने खेल खेल्ने हुनुहुन्थ्यो। गयो त्यो देवासुर भन्ने दानव, त्यसले गएर आक्रमण गर्यो। भगवान देवासुरलाई जब लाल बाल गाई बाछा गोठाला थुनामा राखेर रहेछ त्यसको हत्या प्रभुले गरिदिनु भयो। देवासुर मर्यो। देवासुर मरिसकेपछि त्यसपछिबाट अर्को फेरि डर लाग्दो केसी भन्ने दानव राज गएको थियो। केसीले भगवानलाई लात हान्न आँटेको थियो डर लाग्दो घोडाको रूपबाट, त्यसको यालमा समातेर नाकको डाँडीमा घुसी ठोकेर त्यसको पनि हत्याकाण्ड तयारी गरिरहेको छु। केसी सुदन भन्ने नाम पनि प्रभुको रह्यो। अनि सबैजनाले प्रभु कृष्णका अत्यन्त मर्यादा प्रभावबाट भजन गर्दै कीर्तन गर्दै प्रार्थना गर्दै भन्न लागे हरे। अति मनोरञ्जनात्मक प्रभावबाट कृष्ण भगवानको त्यस ठाउँमा बिन्ती भयो, हरे सुहाउने सुहाउने शिरमा मुकुट सुहाउने, सुहाउने सुहाउने शिरमा मुकुट सुहाउने।

0: महाराज परीक्षित लाई सुखदेव ले बताऊ भो अब भगवान कृष्ण लाल बाल गाई बाछा गोठाला सारा तमाम को साथ में कार्यक्रम को रफ्तार को अंतिम घड़ी दिलाएर अहिले आफ्नो गतिले आफ्नो प्रस्थान को निमित्त जान लागेको बेलामा अहिले अक्रूर जी भगवान कृष्णलाई लिन साँझको प्रहरमा गोकुल शहरमा आइसकिसक्नु भयो भन्ने सम्बन्धको कथा हे सदेवट
1: जय बोल श्रीमद् भागवत महापुराण को
0: महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण अहिले अक्रूर जी साँझको प्रहर पर्यो भगवान कृष्णलाई लिन गोकुलमा सवारी हुनुभयो मनमा तर्क वितर्क कुतर्क गर्दै अक्रूर जानु भएको छ जाने बित्तिकै काका भनेर सम्मान गर्ने हो कि जाने बित्तिकै ड्यामै पो हान्ने हो कि मलाई मार्न लिन आउने तै होइन भनेर पो हान्ने हो कि यही प्रकारको तर्क वितर्क कुतर्क गर्दै गर्दै गर्दै साँझको प्रहर पुग्यो अक्रूरजी जानुभयो अक्रूर पाल्नु भइसकेपछि भगवान वासुदेव परब्रह्म परमात्मा परमेश्वरको प्रार्थना भो भजन भो मनन भो कीर्तन भो बडा सम्मान गारदले उहाँको सम्मान गरे र अनि त्यहाँदेखि उपरान्त बडो मर्यादा रूपबाट उहाँको सम्मान मर्यादा गरिसकेपछि लौ त मेरो महाराज अहिले भगवानको सवारी र त्यसै प्रभावबाट मर्यादा पुरुष भगवानको ध्यान मनन कीर्तन श्री कृष्णको गरिसकेपछि अहिले सरासर प्रभु सवारी हुनुभयो कहाँ पाल्नुभयो प्रभु भन्ने विषयका लागि अहिले सरासर परमात्माको सवारी भयो अत्यन्त सुन्दर कक्षमा ध्यान भयो कीर्तन भयो मनन भयो कीर्तनको जब महिमाको वर्णन बढ्यो र अहिले साँझका प्रहरमा अक्रूरजी भगवान कृष्णचन्द्र परमात्मालाई लिनाका निमित्त गोकुल सराईले पहुँचदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट यो श्रीमद् भागवत महापुराणको दशम स्कन्ध पूर्वार्ध कथा कृष्ण भगवान प्रभु अहिले लाल बाल प्यारा गोपाल सम्पूर्ण नागरीहरूको अगाडि जब गाईको गोठमा धन्दा गर्दै हुनुहुन्छ र अक्रूर आइपुग्नुभयो गाईको गोठमा धन्दा गरेको बेलामा त त्यहीं आएर सोध्नुभएछ साँझको प्रहर पुग्यो सूर्य अस्तैचल पर्वतमा पुगे कृष्ण बलराम आइपुग्नुभयो कृष्ण त्यतिखेर कस्तो हुनुहुँदो रहेछ भनेदेखि सानो बच्चो लामो जामा लगाएको फेता गुथेको गोबरै गोबर र भकरै भकराले पूर्ण भएको ए बाबु कृष्ण र बलराम कहाँ छन् नन्द बाबाको घरमा जाने बाटो कता भन्नुभयो कृष्ण भनेको मैले हुँ मेरो दाजु बलराम वहाँ हुनुहुन्छ यसरी परिचय प्रस्तुत गर्नुभयो मेरो भगवान बडै बडै राजा महाराजाहरूलाई मारेका काल ए जब यस्ता प्रकारबाट वीर योद्धा छन् भन्ने शंका गरेको थिए रहेछन् केही निकेका फुच्चा बच्चा त्यो तिमी हो र भन्दाखेरिमा पक्कै कृष्ण भनेको मनै हुँ मेरो दाई बलराम मनै हुनुहुन्छ भनेर आज्ञा गर्नुभयो लो मेरो भगवान यो सामान्य कुरो होइन यो त बडा तर्क वितर्क कुतर्क गरिकन जब कृष्ण भगवान परब्रह्म परमात्मा परमेश्वरले आफ्नो कामको लागि आफ्नो कर्तव्यको लागिमा बडो गम्भीर हुनुभयो त्यसदेखि पछाडि साराले कृष्णको महिमा बुझेका थिए जामा लगाउनु भएको जामा भने थाहा छैन जामा भने अयै बाहुनका छोरा बिहामा लाउँथे हो कि होइन बुढाबुढा बाहुनले हो भनेका छन् अरूलाई थाहै छैन त्यसै कारणले जामा यस प्रभावबाट अहिलेको जब छोरी मान्छेले लाउने म्यागसी भने यस्तै हो त्यसो भनेपछि बुझ्छन् सबैले नत्र के त्यो अहिले लाउँछन् नि त धोक्रे चियाको नि या त गाउन भन्न थाले हेर छन् कहीँ नभएर बहन खाप्ने छैन दिनदिनै नाम फेरिया छन् नाम फेर्दै फेरि ल्याइदिएर भएर होला राजा परीक्षित यही प्रकारले गर्दाखेरि यसरी भगवानले सारा सम्पूर्ण गर्न जब त्यो लगाएर गहना र गुरियाले परिपूर्ण भई भगवानको ध्यान भयो मनन भयो कीर्तन भयो बडा सम्मान गारदले प्रभुको प्रार्थना गरे र अहिले बलराम कृष्ण दुईजना यस किसिमबाट बसेको देखिसकेपछि ओहो तपाईँ को हुनुहुन्छ भन्दा तिमीहरूलाई लिन आएको बाबु म त तिमीहरूको काका पर्ने हुँ भन्नुभयो त्यो लामो जामाबाट तर्सिनु भयो ओहो के आश्चर्य हो यहाँ यही प्रकारको तर्क गर्दै हुनुहुन्थ्यो भगवान कृष्णचन्द्र परमात्माले गाई उपहार मामलीपट्टिको सोधपुछ पनि गरिबक्छु सम्मान गारदले बलरामजीको तुति विन्ती गरे ध्यान गरे मनन गरे कीर्तन गरे अनि बलराम कृष्ण दुईटीले यस किसिमबाट बडा प्रेम साथसँग लैन जानुस् हाम्रो मामा घरमा जाम भनेर घरमा लिएर जानुभयो अनि नन्द बाबाजीले केलाई पाल्नुभयो त अक्रूरजी भन्दा तपाईँका घरमा बसेका कृष्ण बलरामलाई धनुर्यज्ञमा निमन्त्रणा राजा कंसले दिएको हुनाले लिन आएको भन्दा हो हुन सक्दैन मेरो बाबुलाई यो बच्चालाई किन लाने भन्दा नारदका उपदेशबाट यी नभई हुँदैन भनेको हुनाले गाईका दुधै गयो गौत इत्यादि सारा सम्पूर्ण लिएर तपाईँहरू पछि आउनुहोला अहिले म जाँदै गर्छु यिनलाई लिएर भन्दा जान दिन हुँदैन भन्ने अक्रूरजी हुनुहुन्छ अक्रूरजीलाई तिम्रो नाम अक्रूर होइन तिम्रो नाम क्रूर रहेछ भन्न लागे किनकि अर्काको प्रतिमा छेद गर्नेको नाम क्रूर पो हुन्छ के को अक्रूर नै हो एक आपसमा विरोधाभास भयो अनि त्यसपछिबाट होइन होइन होइन अब भगवान कृष्णचन्द्र परमात्मा परमेश्वरलाई लिन आएका अक्रूरको निमित्त सारा गोपीनिजनहरूले पनि विरोध गरे विन्ती गरे सबले हरे श्याम सुन्दर भगवान कृष्ण बलराम श्याम सुन्दर भगवान कृष्ण बलराम जान हुन्न मथुरामा चर्को

जान हुँदैन भन्दै थिए, गाई रोयो, बाछा रोयो, बाछी रोयो, सारा टाँको छोडेर रोयो, हाकार पर्यो, हुकार पर्यो, चित्कार पर्यो, जनजीवन अस्त व्यस्त भयो। भगवान परमात्मालाई, ए कृष्ण, ए मुरारी, ए मेरो भगवान, हजुरलाई बारम्बार मेरो सहस्र कोटी प्रणाम छ, मेरो परमात्मा, यही ध्यान गर्दै थिए। त्यस बेलामा अब अक्रुरले जब यस किसिमबाट जान, जब अक्रुरले लिएर जान आँट्नुभयो भगवान कृष्ण अहिले विदाईको लागि तयारी हुँदा, सारा जनमानसहरू जब आतंकित भए, र अनि गाई पनि रुन लाग्यो, बाछा बाछी रुन लाग्यो, भयभरका सारा जनजीवन अस्त व्यस्त भएर रुन लागेको बेलामा अचानक पूर्व कृष्ण भगवान प्रभु जगतको नारायणको सान्निध्यमा अति प्रेमयुक्त स्वरमा, अति भजनयुक्त स्वरमा, अत्यन्त प्रेम र जब मनोरञ्जनात्मक प्रभावबाट विन्ती गर्नुभयो, ए कृष्ण मुरारी, हामीलाई छोडेर नजानुस् मेरो प्यारो मोहन भनेर सारा गाई बाछा गोठालाका साथमा गोपिनीहरू रोइरहेका थिए। भगवान भन्नुहुन्छ, गोकुल छोडी मथुरा जान हुँदैन, गोकुल छोडी मथुरा जान हुँदैन, जान्छु फन्सिने राधिका होला।

महाराज परीक्षित सुखदेव ने बताऊ लवतरी शेषर सवन का ऋषि प्रणाली हर भगवान कृष्ण अहिले गोकुल छोड़े मथुरा पट्टी को सवारी होना लगे गाई रुन लगे बाछा बाछी रुन लगे टाको छोड़े रुन लगे हमारा बाबा रुन लग्न भो मेरे बाबा हुर्कायो पढ़ायो ठोलो बनायो आज छोड़े तिमी जाना आटो कह जाने हमी भन्दा मेरे बुबा मुमा धंदा नमान तपाईहरुका पासमा म झट्टै आउनेछु यसकालाई अन्यथा छैन भनेर भगवान कृष्ण रथमा चढ्नुभयो। गाई बाछा गोठाला डाँको छोडेर हुन लागे हाकार हुकार चित्कार जनजीवन अस्तव्यस्त। अहिले गोकुलबाट परमात्मा मथुरा पट्टीको लागिमा अक्रुको पासमा गोकुल छोडेर सवारी भइसकी बक्स्यो भन्ने सम्बन्धको कथा हे सद्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराण अन्तर्गत अहिले दशम स्कन्दको पूर्वार्ध कथाको कति कथा को वर्णन विस्तार गरिन्छ। पूर्वार्ध में भनदेखि यही जब लामो जामा अंग भंग प्रत्यंग को गोबर र भकारो तर परमात्मा श्रीहरि आफ्नो घर दरबार बाट सवारी हुनुभयो। यस प्रभावबाट जब पाल्नु भएको थियो महाराज परीक्षित यस अवस्थामा लाल बाल गाई बाछा गोठाला रुन लागे कराउन लागे हाकार प्रभु कार परो चित्कार परो अहिले परमात्मा कृष्ण सवारी हुनुभयो। जब प्रभु पाल्नु भएको थियो त्यसै बेलामा अत्यन्त मनोरञ्जनात्मक प्रभावबाट प्रभुको प्रार्थना भयो। सम्मान गारतले सम्मान गर्यो प्रभुको। बीच बाटोमा गइसकेपछि अक्रुरजी भन्नुहुन्छ म त नुहाएको छैन बाबु मध्याह भो नुहाउन जान्छु भन्नुभयो। स्नानको निमित्त कहाँ कहाँ जानुछ हामी त के को जब नियम कानून छैन भन्दा तिनलाई लिएर जान पनि बडा लजाउनु भएको थियो। बीच बाटोमा गएर स्नान गर्ने भन्दाखेरिमा हामी त त्रिकाली जब त्रिकाली चारकाली केही गर्दैनौ हामीलाई काली को थाहै छैन हेर नुहाउनु पर्छ भनेर बीचमा गएर चुरुलममा पानीमा डुब्नु भयो। कालिन्दीको किनारमा डुबिसकेपछि यसो हेर्नुहुन्छ त कृष्ण र बलराम भित्र फेरि यिनको छाया पर्यो क्यारे भनेर फेरि जब डुबेर जब चुरुलममा हुनुभएको थियो नन्द सुनन्द चन्न प्रचण्ड जय विजय सुशील पण्डित चारैपट्टिबाट बेरेको कृष्ण बलराम त्यही देख्नुभयो। धन्य नारायण परमात्माको महिमा मैले देखे बुझे यो मैले चिन्न सकिनँ भनेर अकुरले त्यो लामो जामाबाट आफू अल्झिएको र आफूले गल्ती गरिएको कुरालाई सारा स्वीकार गर्दै अकुरले भिन्ती गर्नुभयो। अकुर उच न त स्वयं तम नारायण पुरुष माध्यमाभ्यम एना बिजात दरबिन्द कोषाद ब्रह्मा विराशित शेष लोक जलमा पनि हजुर थलमा पनि हजुर भित्र पनि हजुर बाहिर पनि हजुर विश्व ब्रह्माण्डमा हजुर नभएको कहीँ रहन्छ यस्ता परमेश्वरलाई बारम्बार नम भन्दै अक्रुरले दुई पाउसमा तेर जब जब कृष्ण बलरामको विन्ती गर्नुभयो। महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो अब त्यहाँ देख्नु प्रान्त अब के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूतले नैमी सारण्य क्षेत्रमा भगवान प्रभु जानिन भनेर विन्ती गर्नेवाला अक्रुरलाई लो ठिकै छ तिमीले मलाई मार्न लिन आएको त्यो मलाई थाहा छ राजाको नुनपानी खाइसकेपछि सोधै गर्नुपर्छ भन्ने कुरा पनि निर्णय कहिले नबिर्स तर ठिकै छ यसमा अन्यथा छैन तर म एउटा कुरा भन्छु अक्रुरले यस प्रभावबाट आज्ञा गर्नुभयो लौ त मेरो भगवान अरू कुरा केही पनि होइन समस्त जवजनले गर्नुपर्ने नीति रीतिथिति र नीतिको सारा सम्पूर्ण प्रकारको नीति नीतिगत कुरो यो मैले यहाँलाई प्रस्तुत गरे भगवानको भजन मनन कीर्तन निन्दा सारा सम्पूर्णको महिमा पनि प्रस्तुत गरे र आखिरमा मुक्तिको लाभ ध्यानको प्रकरण जीवन मुक्तिको शैली यो पनि जब तिमीलाई मैले प्रमाण गरिदिन्छु महाराज हेर म अक्रुरजी सत्यताको साथमा मलाई मार्नका लागि लिन आएको त्यो मलाई थाहा छ तर पनि म यहाँ कुनै प्रकारले रिसराग तिर्सा म केही गर्दिनँ तर म के भन्छु भनेदेखि एउटा कुरा कहिले नबोल भन्नुभयो भगवानले तब तिमी राजाको नुनपानी खाइसकेपछि त्यो सोझै गर्नका लागि यसरी कसैले विश्वासघात गर्न पनि हुँदैन यो सत्य कुरा छ तिमी जाऊ भन्नुभयो भगवान् म सँगै जान्छु भन्नुभएको थियो मलाई जानु पर्दैन हजुरलाई त अहिले जब डरलाग्दो प्रकारका जब वीरहरूले मार्नका लागि तयारी भएका छन् भगवान् राजा कंसले धनुरेको न्यूमा हजुरलाई मार्न तयारी भएको छ भन्दा मार्न सक्दैन तिमी जाऊ घर तिम्रो घरमा राजा कंसलाई मारेपछि एक रात बस्नका लागि आउनेछु भन्ने भगवानबाट हुकुम भयो यस्तो प्रभुको वचन सुनेर लौ त मेरो नारायण अब म विदा हुन्छु भनेर रथ अगाडि सारेका थिए मलाई रथ चाहिँदैन भनेर दाजुलाई भाइलाई भाइले दाजुलाई धकल लिएर हिलो छेप्ने र धुलो छर्ने गर्दै दाजुभाइ अगाडि बढी बक्सो जाँदा जाँदा जाँदा अलि पर पुगिसकेपछि एउटा जब धोबीले कपडा धोइरहेको रहेछ धोबीहरूले ओ धोबीलाई हामी पनि मामाको घरमा जाने लौन कपडा धोइदिनु पर्यो भन्दाखेरिमा पहिलो सुन्दै सुनेन पछि गएर मौरो ताक्यो मौरो हुन्छ नि मौरो हुन्थ्यो हुँदैन त्यो कपडा कुटा त्यसै प्रभावबाट त्यही मुङ्राले समातेर ठटाइदिनु भयो र आखिरमा त्यो मर्यो महाराज त्यो को धोबी रहेछ भनेदेखि अघिल्लो जन्म रामका पालामा रामचन्द्र जस्तो लाजी पाजी जब यस्ता प्रकारले म लाछी हुँ कि अर्कासँग गइसकेको पति फिर्ता गरेर ल्याउने भन्नेवाला जो थियो त्यसलाई मारिदिनु भयो अनि त्यसदेखि पछाडि अलि पर गइसकेपछि कपडाको पोको भोकेर जानुभयो दान गर्दै गर्दै
विपरीतका तरिकाले तलबाट लाउने माथिबाट माथिबाट लाउने तलबाट लगाएर विपरीतको तरिकाले सवारी हुनुभयो। अलि पर गइसकेपछि दमैले कपडा सिरहेको रहेछ। हो दमै दाई परिहारजी, हामी मामाको घरमा जान लागेको, लौ न कपडा सिलाइदिनु पर्यो। भनेपछि हुन्छ साहेब, राम्रोसँग फिटफाट गरेर आइरन प्रेस तारा सम्पूर्ण गरेर शरीरमा जब धार निकालेर लगाइदियो, तिम्रो यस कृति जयलाभ सधैँका लागि रहिरहोस् है भन्ने वरदान टक्राउनु भयो। अनि अलि पर गइसकेपछि रंगद्वारमा परमात्मा प्रवेश हुने बेला भएको थियो। चारैपट्टिबाट सैनिकले बेर्यो। राजा कंसले ज्यादै नराम्रो सक्न सपना देख्यो। धुरीको ध्वजा भाँचिएको अङ्ग बङ्ग प्रत्यङ्ग सारा जब जब फरफराएको, आफ्नो घोडामा चढेर दक्षिणपट्टि राज्यका टाइममा चम्पट कसिसकेको राजा कंसले, ल मेरो भगवान जान्छु के अरे बुढी, छाड गतिलो छैन, हिजो बेलुका सपनाले ओह्राल लाए भन्दै थियो। तर आखिरमा रंगद्वार परमात्मा प्रवेश गरी बक्छु र सबभन्दा पहिला तीन ठाउँमा भाँचेकी कुप्री बुढी लट्ठी टेकेर आइरहेकी रहेछन् उताबाट। भगवान भन्नुहुन्छ, हो हामी तिमी कहाँ जान लागेकी भन्दाखेरि, महाराजन म त कंस राजाको राज दरबारमा चन्दन घोट्ने, मेरो नाम त्रिवक्रा हो, तीन ठाउँमा भाँचेकी कुप्री बुढी बाबु। अनि यो केले कि भन्दा, चन्दन हामीले नै लाउनुहुन्छ भन्दा, किन नहुने चन्दन दि भगवानले लाउनु भयो, दाजुलाई लाइदिनु भयो। र अनि त्यसपछिबाट सारा चन्दन लगाइसकेपछि त्यो किस्ती भैमा राखी

भइरहने आध्यात्मिक जागरण कार्यक्रमलाई सुनिरहेका सम्पूर्ण आध्यात्मिक प्रेमी महानुभावहरूमा म महादेव भण्डारीको तर्फबाट कोटिबार नमस्कार प्रणाम। आदरणीय श्रोता महानुभावहरू, आज संसारमा धर्मको नाममा अनेक टीका टिप्पणी, अनेक व्याख्या, अनेक परिभाषा भइरहेको अवस्था छ। वास्तवमा धर्म त मानिसको अलग अलग धर्म हुँदैन, पशुको धर्म पशुको कर्म, पंक्षीको धर्म पंक्षीको कर्म, र जलतर जीवहरूको सबैको आफ्नो कर्म आफ्नो धर्म रहिरहन्छ, र मान्छेको धर्म सत्यलाई धारण गर्नु अथवा मनुष्यको काम गर्नु, मनुष्यको कर्म गर्नु धर्म हो। धर्मको नाममा अनेक प्रकारका आफ्नो अड्कलबाजीका कुरा भइरहेका हुन्छन्। त्यसर्थ परमात्माले सही धर्म र सत्य के हो, कुन सत्य हो, सचिदानन्दको हो, नित्यानन्दको हो, परमानन्दको हो, यी सबैको परिभाषा बुझाएर आँखी नबुझु कान नबुझु खुला नैन निहारु, न आँखालाई निनाउनु पर्ने न कानलाई छोप्नु पर्ने, केही नगरेर खुला यिनी नेत्रद्वारा ज्ञानरूपी नेत्र प्रकट भइहाल्छ आफ्नै। भन्नाले जब हामी सद्गुरूसँग सम्पर्क हुन्छ, दर्शन हुन्छ र हाम्रो इच्छा जाहेर हुन्छ म परमात्मालाई चिन्न चाहन्छु, परमात्माको ज्ञान लिन चाहन्छु, तत्र तत्त्वको परिभाषा के हो म त्यो चिन्न चाहन्छु, शरणागत छु भनेर जब आइन्छ, जाइन्छ, सम्पर्क हुन्छ, त्यसपछि हामीलाई जो ग्रन्थले दिएको इशारा हो त्यो प्रष्ट रूपेण त्रिनेत्र खोलेर भन्दैमा अपरेशन होइन, शब्दरूपी अपरेशनले हाम्रो अनुभूति नेत्र तयार हुन्छ, तब मात्रै ब्रह्मको दर्शन हुन्छ, ब्रह्मको समाप्ति हुन्छ। सचिदानन्दको हो, नित्यानन्दको हो, परमानन्दको हो, एकको परिभाषा हुन्छ। अनि त्यो भौतिक पदार्थ के वस्तु हो, भौतिक पदार्थलाई ऊर्जा दिने परमात्माको हो कहाँ छ त, कोही कहीँ भन्छन्, कोही कहीँ भन्छन्, कोही मन्दिरमा दिनहुँ गएपछि मात्रै भगवान पाइन्छ भन्छन्, कोही तीर्थमा अनेक समयमा नुहाएपछि त्यहाँ भगवान छन् भन्छन्, तर भगवान जुन जुन मन्दिरमा जुन जुन तीर्थस्थानमा जति बेला भगवान स्वयं साकार शरीर लिएर जुन अवतार जहाँ पुग्यो त्यही ठाउँलाई तीर्थस्थान भनिएको हो। भगवानले स्नान गरेको ठाउँमा स्थानमा भगवानले भक्तहरूलाई दर्शन दिएको स्थानलाई तीर्थस्थान बनाइएर त्यही मूर्ति अनि जे जे खडा गर्नुपर्ने गरिएको हो त्यसलाई मान्यता दिएको हुनाले अनि तीर्थस्थान भनिने हो। त त्यहाँ कर्म सोही एक दिन स्नान गरिकन त्यसपछि आएर जे जे मनमा छ त्यही गरेपछि त्यो तीर्थ गरेको र त्यहाँ भगवानको नाउँ लिएर स्नान गरेको सार्थक हुँदैन। त्यस्तै प्रकारले सद्गुरूसँग सम्पर्क भइकन अनुभूति ब्रह्मको अनुभूति भई ब्रह्मको समाप्त भएपछि त्यसपछि मैले जे गरे पनि हुन्छ भनेपछि पनि मुक्ति हुँदैन। मुक्ति हुनको लागि नदी नाव और संजोग सबैमा सम्पर्क भइकन नाउमा बसिसकेपछि माझीले भने अनुसार अगाडि बढेपछि मात्रै त्यो नाउमा सागर पार गरिसकिन्छ। अन्यथा जब नाउमा बसालिदियो माझीले, नाउमा बसिसकेपछि कहिले यता हेर्ने, कहिले उता हेर्ने, कहिले हाम फाल्न पटिने, यताउति हुँदा साथ आफू त त्यो गयो गयो, अरू यात्रीहरूलाई को जीवनमा पनि समाप्त हो जान्छ। भन्नाको कारण हामी प्रत्येक

स्थानलाई शुद्ध बनाउनको लागि पहिले हामी आफ्नो मनलाई शुद्ध, आफ्नो मनले परमात्मा देख्ने इच्छा, परमात्माको नाम स्मरण गर्ने इच्छा हाम्रो भएपछि मात्रै अनि जो सत्य पुरुष हुन्छ उहीसँग सम्पर्क भएपछि, जस्तै प्रकारले राजा जनकलाई तत्वज्ञान रमे रामको नाम र त्यसको परिभाषा बुझाइयो, त्यसैले हामीलाई पनि बुझाइन्छ। त्यसैले लेखकले लेखेका छन्, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभिस्थान धर्मस्य तदात्मानं सृजाम्यहम् धर्मस्थस्थापनाय समायुते युगे युगे पारितारणाय साधना विनाशाय दुष्कृतम्। जुन जुन बखतमा यस पृथ्वीमा पापहरू बढ्दै गई भूको भार हर्नलाई प्रभुजी मनुष्यकै रूप भई अवतार लिएर हरेक युगमा कुनै भूभागमा जब अवतरित भएर आउनुहुन्छ प्रभुजी, भगतहरूलाई तबै सत्य युगमा हिरण्यकश्यपले सत्य युगमा ठूलो तपस्या गरे, तपस्या गर्दा गर्दा गर्दा खुश भए, ब्रह्माजी खुश भए। ब्रह्माङ्ग भन्दाखेरि उनले ब्रह्माङ्ग भन्यो, उनको त भक्तिदेखि प्रार्थनादेखि त्यागदेखि बनेको, तर उनले त्यही बेला बर माग तिमी भन्दा साथ कुकर्मको वर माग्यो। अनि कस्तो वर माग्यो? अदम्बरी त एकै परमात्मा अविनाशी छ, उसले रात नमरू, दिन नमरू, बाहिर नमरू, भित्र नमरू, देव दानवको हातबाट नमरू, शस्त्र असरदेखि नमरू भन्ने वरदान मान्दाखेरि तथास्तु भनियो। त्यसपछि जो निर्णायक प्रभु परमात्मा फेरि उनले जो जन्म लिन्छ संसारमा, ब्रह्मा विष्णु शिव सबैका आयु छन् र यो आयु नभएको वरदान त लियो, एका लागि के गर्ने त नरसिंह अवतार भयो। नरसिंह रात नमरू, दिन नमरू, नमरू बाहिर नमरू, भित्र नमरू, र नरसिंह अवतार न बाहिर न भित्र न रात न दिन, शरीर हातदेखि मुनि मनुष्य, हातदेखि माथि सिंह बाघ। अनि नरसिंह अवतार भनेको त्यही हो, त्यो नरसिंह अवतार भएर नङ्ग्राले दाबेर बीच दरवाजामा उसलाई रात र दिनको दोसाँधमा मारेर त्यो उसको मुक्ति भयो। त्यसैले यस्ता तमाम प्रत्येक युगमा दानवी मति भएका जो छन् उनको मरण त मानवी मति देवमति भएका हुनेको पनि अविनाशी हुँदैन, अविनाशी आत्मा मात्रै हो। सबै शरीर त नाश हुने हुन्, तर जो देवता ऋषिमुनि भगतहरूको शरीर परित्याग गर्नु, उनको नाम रोशनी हुनु र जो दानवी मति हो कंस रावण हिरण्यकश्यपु यी अनेक जो दानवहरूको मरण छ, त्यो मरण भनेको मानिसलाई दिगदार बनाएर जब तु आए संसारमै संसार हँसे तु रहे यसै गर्ने कर्के चलो भाइ पिछे न हँसे कोए, र जो भक्तहरू अवतारी पुरुषहरू शरीर त्यागेर जान्छन् अरूले रोएर रुन्छन् ऊ हाँसी हाँसी जान्छ, ऊ गइसकेपछि उसको कसैले फोटाको पूजा गर्छन्, मन्दिरको पूजा गर्छन्, नामको स्मरण गर्छन्, तर जनले त्यसरी मनुष्यहरूलाई देवता र देवी देवीहरूलाई जनले दिगदार बनाएको हुन्छ, मुसिबतमा पारेको हुन्छ, असन्तोष गरेको हुन्छ, उसको लागि सब खुस हुन्छन्, त ऊ रुएर जान्छ, के गर्नु मैले गल्ती गर्ने पश्चाताप भएर जान्छ। त्यसैले भन्ने होला, जब तु आए संसारमै संसार हँसे तु रोए यसै गर्ने कर्के चलो भाइ पिछे नहाँसे कोही, किन भन्दा हामी हाम्रो घरमा बाल बालिका जे जन्मे पनि अनि जब च्याँ च्याँ गर्दै ऊ रुए रुएको हुन्छ, गर्भवासबाट
बाहिर आइसकेपछि त्यति बेला अब रुन्छ, परिवार जन्दै छिमेकीहरू पनि ए तपाईँ घरमा बालक जन्मे अर्थात बालिका जन्मे भनेर सब खुसी मनाउन खोज्छन्। त्यही बालक या बालिकाले अन्ततगत्ता अन्तिम समयसम्म समाजमा कस्तो दिन दियो, कस्तो शिक्षा दियो, कस्तो उनले आफ्नो सहयोगको छाप राख्यो, अन्तिममा त्यही कर्म उहीको अगाडि बोल्दछ, त्यसैलाई भनिएको हो। मान्धाता र भगीरथै धेरुन्नलै प्रहलाद कुन्ती सुत विश्वामित्र वशिष्ठ लोम समनु श्री सन्तनु कश्यप भोज अशोक तुलसीदास रविदास कविदास मीरा सबरी यिनका कहानी छन्, यिनका ग्रन्थहरू छन्। यिनका नाम अजम्बरी किन कर्मैले अजम्बरी भया छन् नामले जीवित, सब कर्मले अजम्बरी छन् नामले यी जीवित छन्, शरीरमा कोही पनि छैन। राम श्रीराम प्रभु दशरथका छोरा जन्मनुभयो, संसारको यो भार जो कम भयो र जो रावणादी जस्ता अनेक दानवहरूले मानवलाई सताएको, खुद सुग्रीवलाई बालीले सताएको, अनेक यस्ता कुकर्म जो कुकर्मीहरू हुन् उनलाई पनि शरीरबाट मुक्त गरेर संसारको भूभार कम गर्यो। र अर्को उनले मर्यादा पुरूष राम किन बनाइयो, अरू सामान्य मान्छे भइदिएको भए पछि त्यसपछि झोपडीमा बस्ने भनेर उनलाई खिल्ली उडाउने रावण जस्ता कुकर्मीहरूले खिल्ली उडायो, तर उनले मर्यादा पुरूष राम किन नाम राख्यो। सामान्य प्रत्येकका घरमा सौतेनी आमाको ईर्षा अनेक प्रकारको कलह हुन्छ भने श्रीराम प्रभुले कैकेयीको वचन मेरो मबाट जन्म भएको भरत चाहिँ राज्य गरोस्, रामले 14 वर्ष वनवास होस्, उनले त्यो पहिले एउटा ठूलो घटनामा आफ्नो पति राजा दशरथसँग मलाई अब के दिने इच्छा छ, ज्या तिमी माग्छौ के दिन्छु भनेर कबुल गयो, पूर्ण पूर्ण गर्नको लागि उनको मनमा त्यही आयो। र अर्को फटाई गर्ने एउटा नारीको पनि वचन मानेर उनले अगाडि बढिन्। श्रीराम प्रभु त्यति बेलै तिम्रो भनेको के मान्छु मेरो अधिकार हो भनेपछि राज्यको र अहिलेसम्मका राजाहरूको नीतिहरू भनेपछि उनलाई जे पनि गरेर मारेर पनि राज्य गर्न सक्थे, तर उनले त्यो भनेन, जो आज्ञा भयो माताको म शिरपर धारण गरेर जान्छु भनेर खुस भई गए। आफ्ना दाजुको सौताबाट सौतेनी आमाबाट जन्मे पनि लक्ष्मणले त्यो उनले सम्झेको थिएन, जहाँ रामको चरण त्यहाँ मेरो शिर म पछाडि जरूर लाग्छु भन्ने इच्छा थियो। लक्ष्मण पनि गए, सीताजी पनि गइन्। त्यो देखेर झुपडीमा बसेको देखेर त्यसको परीक्षा जब दुष्कर्म आयो अन्तिममा परिणामले बतायो। हामी कहिलेकाहीँ घरमा हाम्रो परिवारको साथमा रहन्छौं, हामी हाम्रो उतातिर फोटो राखेको हुन्छौं, लक्ष्मीको दुर्गाको अरूको फोटोमा अगरबत्ती जलाउँछौं, घरमा परिवारलाई आफ्नो अर्धाङ्गिनीलाई भनेकै सहँदैनौ बोलेकै सहँदैनौ नि कुरा काट्न तयार हुन्छ। त्यो कसले पनि गरेको थियो भने रावणले गरेको थियो। मन्दधरी बडा सजग थिइन् भनेपछि मन्दधरीले जगत जननी माता सीता सामान्य मानिस होइन, सामान्य नारी होइनन्, उहाँलाई त्यो नसम्झनुहोस्। श्रीराम प्रभु सामान्य मान्छे होइन, त्रिलोकीनाथ राम हुन्। त्यो उनलाई अवगत होइजानु पर्ने, उनले त्यति शान्ति कायम गर्नुपर्ने, ल रावण भनेकै नमान्ने, उसलाई अभिमान थियो, नारीको वचन क्या मान्ने। अनि उसले तिमी मलाई सम्झाउँछौ, तिमी को हौ सम्झाउने, मैले परीक्षा गरिसके, कहाँ बस्छन्, को साथ हुन्छ, के हुन्छ, सब तयार मैले योजना तयार गरिसके, अब म अपहरण गरेर ल्याउँछु।
भन्दा तिमी